0: ले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लङ्घन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको उनले बताएका छन्। आइतबार सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको माटोको तटबन्ध भत्काउन थालेपछि स्थानीयले विरोध गर्दा केही बेर तनाव भएको थियो। त्यसपछि सशस्त्र प्रहरी बल एपीएफ र भारतीय सीमा सुरक्षा बल एसएसबी बीचको समन्वयपछि अवस्था सामान्य बनेको थियो। सुस्ता र कालापानी नेपाल भारत बीचका प्रमुख सीमा विवादका क्षेत्र हुन्। दुवै देशले यी क्षेत्रलाई विवादित मानेका छन्। सन् 2014 दुवै पक्षले परराष्ट्र सचिव स्तरीय संयन्त्र र सीमा कार्य समूह मार्फत समस्या समाधान गर्ने सहमति गरे पनि त्यस यता परराष्ट्रिय सचिव स्तरको बैठक भने हुन सकेको छैन। दुई महिना अघि पनि नेपाल सरकारले निर्माण गर्न थालेको स्थायी पहाडी नियन्त्रण तटबन्धको काम भारतीय सीमा सुरक्षा बल एसएसबीले रोकेको थियो। नारायणी नदी किनारमा 132 मिटर लामो बाढी नियन्त्रण तटबन्ध निर्माणका लागि नेपाल सरकारले ठेक्का दिएको छ। स्थानीय अधिकारीका अनुसार भारतीय पक्षको पक्षले आपत्ति जनाएका कारण उक्त खण्डमा स्थायी तटबन्ध बन्न सकेको छैन। स्थानीयका अनुसार यही असुरक्षित भागबाट मनसुनका बेला बाढी गाउँभित्र पस्ने गरेको छ। भारतले दोहोर्यायो दुवै देशबीच कायम रहेको यथास्थितिको उल्लङ्घन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: सरकारले एकातर्फ निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने आश्वासन दिइरहँदा अर्कोतर्फ उनीहरूलाई त्रसित बनाउने काम गरिरहेको छ। पूर्वको मुख्य औद्योगिक सहर विराटनगरमा सोमबार त्रास फैल्याउने गरी ठूलो सुरक्षा अपरेशन चलाइएको थियो। पर्याप्त तथ्य र प्रमाण नभई केवल हल्लाकै भरमा प्रतिष्ठित व्यावसायिक घराना देवेनारा समूह मुन्दण्डा परिवारको निवासमा हतियारधारी प्रहरी टोलीले घण्टौं छापा मारेको हो। 4.5 घण्टासम्म सिङ्गो बस्ती नै सिल जस्तै गरेर गरिएको सूक्ष्म खानतलासीमा प्रहरीले कुनै पनि गैर कानूनी वस्तु फेला पार्न भने सकेन र अन्तत रित्तो हात फर्कन बाध्य भयो। हल्लाकै भरमा गरिएको यो अपरेशनले राज्यको अनुसन्धान संयन्त्र सूचनाको विश्वसनीयता र निजी क्षेत्रप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठेको छ। चुनावपछि उत्साहित बनेको निजी क्षेत्र 4 महिनामै त्राहीमाम। 4.5 घण्टा तलासी हात लाग्यो शून्य। सूचना बमोजिमको गैर कानूनी सामान फेला परेन प्रहरी। केही नभेटेपछि प्रहरीले क्लिन चिट दिएर गयो मुन्दडा। प्रहरीको एकपछि अर्को छापा। यो खबरसँग सम्बन्धित अन्य खबर मुख्य बुँदाका रूपमा छापिएका छन्। हल्लाकै भरमा उद्योगी तर्साउने काम, बस्ती घेरेर छापामारी, अन्तत रित्तै फर्कियो प्रहरी शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा सदस्यता नवीकरण गर्नेको संख्यामा कमी आएको छ। गत फागुनको निर्वाचनमा कमजोर नतिजा आएपछि एमाले पार्टी सुदृढीकरण अभियानसँगै सदस्यता नवीकरण अघि बढाएको थियो, तर विगतको तुलनामा हालसम्म करिब 51% एमाले सदस्यले मात्र आफ्नो सदस्यता नवीकरण गरेका छन्।
2: गत आर्थिक वर्ष साथै प्रदेशको पुँजीगत खर्च औसत 61.33% मात्र भएको छ। यो सोही अवधिमा भएको संघीय सरकारको पुँजीगत खर्चको तुलनामा भने बढी हो। गत वर्ष संघीय सरकारको पुँजीगत खर्च 46.79% मात्रै छ।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न 11 उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन जारी गरेको हो। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीले केही दिन यता बजारमा देखिएको ग्यास अभावमा र उद्योगमा केन्द्रित अनुगमन सुरु गरेको जानकारी दिनुभयो।
2: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी, पारदर्शी र नतिजामुखी बनाउन 52 बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। मार्गदर्शन मार्फत चालू खर्च नियन्त्रणदेखि विकास आयोजनाको प्रभावकारी कार्यान्वयन र वित्तीय अनुशासन कायम गर्न विभिन्न कडा व्यवस्था गरिएको छ।
1: नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन विधेयकमा डिजिटल करेन्सीलाई कानूनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ। निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानूनी गाह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ।
2: संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचनासँग जोडिएको अर्घाखाँचीको पाणिनी तपोभूमि ऐतिहासिक, धार्मिक तथा भाषिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल भए पनि पर्याप्त प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ।
1: नोबेल बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै काठमाडौँको पुतली सड़कमा नोबेल बैंक एजुकेशन हब सञ्चालनमा ल्याएको छ। हबको सोमबार नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्ट्र, नोबेल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा प्रमुख कार्यकारी अधिकृत सीईओ मनोज कुमार गेवालीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारवालालाई एकै स्थानबाट बैंकिङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले हब सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
2: उत्पादकहरूको संस्था नेपाल इप्पानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानूनी तथा नियामकीय व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने मागसहित विद्युत नियमन आयोग समक्ष 12 मुद्दे ध्यानाकर्षण पत्र पेश गरेको छ।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो,
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। कक्रो जनता पार्टी सीपीजे नेतृत्वको यो आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपनिर्वाचनमा पनि नराम्रो धक्का बेहोरेको छ। सोमबार सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बाङ्कीपुर सीट मा जन सुराज पार्टी जेएसपी मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय काङ्ग्रेसले जित हात पारेको छ। भाजपाले गुजरातको मान्जलपुर सीट मात्र जोगाएको छ। पटनासँग जोडिएको बाङ्कीपुर निर्वाचन क्षेत्र भाजपाको गढ मानिन्छ। यसै वर्ष भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो लामो समयदेखिको गढमा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई भने जिताउन सकेनन्।
4: अब खेल र खेलाडीका खबर। नेपाल भलिबल संघ एनभीएले सोमबार आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। भलिबल संघले आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको वार्षिक क्यालेण्डरमा 20 कार्यक्रम समावेश छन्, जस अनुसार यस सत्रमा नेपाली भलिबल व्यस्त बन्ने भएको छ।
3: अब कला तथा मनोरञ्जन। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार नेपाली चलचित्र गौथलीले प्रदर्शनको दोस्रो सातासम्म 13,64,46,535 रुपियाँ ग्रस कमाई गर्दै यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति 10 बजेसम्मको सिनेपा बक्स अफिस प्रतिवेदन अनुसार यस चलचित्रले 17 दिनमा 4,94,915 टिकट बिक्री गरेको छ।
4: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले अनलाइन हिंसाका समाधान शीर्षकमा डाक्टर लक्ष्मण दत्त पन्तको विचार लिँदैछौ। गोर्खापत्रमा छापिएको छ यो। लैङ्गिक आधारमा हुने अनलाइन हिंसाको अन्त्यका लागि सरकार, सामाजिक सञ्जाल कम्पनी, सञ्चार माध्यम, शैक्षिक संस्था, नागरिक समाज तथा सञ्जाल प्रयोगकर्ता सबैको साझा जिम्मेवारी आवश्यक छ। नेपाल प्रहरीको साइबर अनुसन्धान कार्यालय सुदृढ बनाउँदै उजुरी दर्ता डिजिटल प्रमाण संरक्षणलाई प्रभावकारी बनाइनुपर्छ। महिलाका लागि निर्भय रूपमा उजुरी दिने वातावरण सिर्जना गर्न अनुसन्धान प्रक्रिया पीडित मैत्री र लैङ्गिक संवेदनशील हुन जरुरी छ।
3: त्यस्तै स्थानीय पुस्तकालयको आवश्यकता शीर्षकमा राजन प्रसाद कोइरालाको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपाली सर्वसाधारणले आफ्नो खाली समय चिया पसलमा अनावश्यक चिया गफमा बिताउँदै आएको देखिन्छ। त्यसको सट्टा सहर, टोल वा मुख्य शहरमा पढ्न र बस्न मिल्ने पुस्तकालय भएमा मानिसलाई अध्ययनमा समय बिताउन सजिलो हुने देखिन्छ। स्थानीय स्तरका मानिस त्यस्ता पुस्तकालय चाहेमा सदस्य बन्छन् र निवासमै अध्ययन गर्न सक्छन्। जो पुस्तकालय कम जान्छन् भने कोही पुस्तकालयसम्म गई अध्ययन गर्ने गर्छन्।
4: अन्तर्दृष्टिपूर्ण कूटनीतिको समय शीर्षकमा कटक मल्लको विचार कान्तिपुरमा छापिएको छ। विश्व राजनीति आज क्रूर र संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ, जहाँ शक्ति, स्वार्थ र रणनीतिक प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय सम्बन्धलाई ध्वस्त गरिरहेका छन्। साना र मध्यम शक्ति राष्ट्रहरूको स्वतन्त्रता खतरामा छ। यस्ता राष्ट्रहरूको सबैभन्दा ठूलो शक्ति सैन्य वा आर्थिक सामर्थ्य होइन, अन्तर्राष्ट्रिय कानून र त्यसको पक्षमा दृढतापूर्वक उभिने नैतिक साहस हो। नेपालले युद्धमा कुनै पक्षको विरोध नगर्ने निर्णय गरे पनि विश्व शान्तिको पक्षमा आवाज उठाउने साहस भने देखाउनुपर्छ। यस्तो अवस्थामा नेपालको लोकतान्त्रिक मूल्य र अन्तर्दृष्टिपूर्ण कूटनीतिको आवश्यकता छ। वर्तमान सरकारले यस चुनौतीलाई कति प्रभावकारी रूपमा सम्बोधन गर्छ भन्ने विषय भविष्यले निर्धारण गर्नेछ।
3: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न फिल्म संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: FM 101.2
1: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
2: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-833 र 598-834।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले बिहानको 6 बज्यो।

0: कार्यक्रम हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सिआइएन खबर .com सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 19 गते मंगलबार, अगस्त 4 तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जग्गाको निस्सा दिलाइदिने भन्दै देशभरमा बढ्यो पैसा असुली, कुनै पनि प्रलोभनमा नपर्न सरकारको आग्रह, गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने सामान्य प्रशासन मन्त्रीको चेतावनी।
1: सिरा लगायतका जिल्लामा भएका सद्भाव विरुद्धका घटनामा न्यायिक छानबिन गर्न काङ्ग्रेसको माग, आज पनि देशभरका विभिन्न जिल्लामा ठूलो पानी पर्ने, चार प्रदेशमा बिहानैदेखि पानी पर्दै।
0: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध, 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे।
1: पूर्वी कङ्गोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छोडेपछि मातृ मृत्युदर बढ्यो। अस्ट्रेलियामा समुद्री पक्षीमा बर्ड फ्लू तीव्र नजरबन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय संवादमा।
0: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने, भुटानको राष्ट्रिय महिला लिगमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन, अमेरिकी क्रिकेटर रेड्डी माथि 8 वर्षको प्रतिबन्ध।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा, अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्बासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै ठगी बढेकोमा सरकारले चेतावनी दिएको प्रसङ्ग।
1: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानूनी कारवाही गरिने चेतावनी दिएको छ। समितिले हिजो विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रूपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको हो। निस्सा प्राप्त गरेका निवेदकहरूको पहिचान तथा प्रमाणीकरण र उपलब्धि गराउने जग्गाको पहिचान गर्ने जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ। समितिका अनुसार उक्त कार्यलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। साथै जिल्ला समितिका पदाधिकारीसँग जुम तथा भौतिक उपस्थितिमा अन्तर्क्रिया, स्थानीय तहका जनप्रतिनिधिसँग छलफल तथा विभिन्न जिल्लामा स्थलगत भ्रमण समेत गरिएको उल्लेख गरिएको छ। तर पछिल्लो समय केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने बहानामा सेवाग्राहीबाट रकम असुलेको गुनासो समितिमा प्राप्त भएको जनाएको हो। यस्ता गतिविधि गैर कानूनी भएको उल्लेख गर्दै समितिले कसैलाई पनि कुनै व्यक्तिलाई रकम नदिन समेत आग्रह गरेको छ। समितिले यस्ता अनुचित कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानून बमोजिम अनुशासन अनुसन्धान गरी कारवाही तथा सजाय गरिने समेत चेतावनी दिएको हो। भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि सबै सरकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया मार्फत मात्रै सेवा लिन आग्रह गरेको छ।
0: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएका छन्। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यो सँगै विद्यालय तह अर्थात् कक्षा 1-12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिस गरिसकेको छ। शिक्षा मन्त्रीका अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। यही व्यवस्था अनुसार पाठ्यक्रमको मस्यौदा सिफारिस गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषदका सदस्य सचिव युवराज पौडेलले बताउनुभयो। पछिल्लो समय आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको छ। माध्यमिक शिक्षा कक्षा 9 र 10 जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिस गरिएको हो। माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून, कानूनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको पौडेलले बताउनुभयो। मन्त्रालयले अन्तिम स्वीकृति दिएपछि पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्नेछ। नयाँ सिफारिस गरिएका समेत पाठ्यक्रमलाई समेट्दा विद्यालय तहको कक्षा 1-12 पढाउन तयार पारिएको पाठ्यक्रम 300 भन्दा बढी पुगेको हो।
1: काङ्ग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। हिजो बसेको संसदीय दलको बैठकले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सुखी सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड पनि जारी गर्ने निर्णय भएको काङ्ग्रेस प्रमुख सचेतक बासना थापाले सिआइएनलाई बताउनुभयो।
3: जोडबन्द माग गर्ने भन्ने विषयमा राखेँ। जुन निर्णय चाहिँ संविधानको मर्म र भावना विचलित भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। सङ्घीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेको छ। पार्टीले के क्युआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के स्वकीय सचिव राख्ने भनेर चाहिँ यो एउटा निर्णय गरेको छ।
0: यसैबीच संघीय संसदको प्रतिनिधि सभा बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभाको बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने तथा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। आजको बैठकमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनेछ। सांसद आङदिम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनु पर्ने माग सहितको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिँदै उचित क्षतिपूर्ति, स्थायी पुनस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीहरूलाई यथाशीघ्र लालपूर्जा वितरण गर्नुपर्ने विषयहरू समेटिएका छन्। यस प्रस्तावको समर्थनमा सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल र आरएन राई पनि रहनु भएको छ। बैठकमा अतिरिक्त आज संघीय संसदका विभिन्न 5 संसदीय समितिहरूको बैठक समेत बस्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजका लागि बोलाइएको छ।
1: आगामी 3 ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालका धेरै स्थानमा ठूलो पानी पर्ने चेतावनी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। आज भोलि बागमती गण्डकी प्रदेशका हिमाली पहाडी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने अनुमान भएको मौसमविद रोजन लामिछानेले सिआइएनसँग बताउनुभयो।
4: धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाडी भूभागहरूमा सबै नै छ। त्यसै भएर धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
1: काठमाडौँ उपत्यका सहित धेरै जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको समेत विभागले जनाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ।
0: मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सात प्रदेश मध्ये सबभन्दा कम पानी मध्य प्रदेशमा परेको छ। मध्य प्रदेशका दुईवटा क्षेत्रमा पनि निकै कम मात्रै पानी परेको छ भने सबभन्दा धेरै पानी कर्णाली प्रदेशमा परेको छ। र पछिल्लो एक घण्टाको तथ्याङ्क हेर्दा कर्णाली प्रदेशको जगतिपुर क्षेत्रमा सबभन्दा धेरै 21.6 मिलिमिटर पानी परेको छ भने त्यसै गरी गण्डकी प्रदेशका पनि केही भागमा पानी परिराखेको छ र सुदूरपश्चिम प्रदेशको पनि दुईवटा स्थानमा अहिले पानी परिराखेको छ पछिल्लो एक घण्टादेखि। र त्यस अनुसारको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका दुई नवलपुर खण्ड स्थित कार हिजो खसेको छ। सडक छेउमा रोकिराखेको मान यात्रु सहितको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा सुनकोसीमा कार खसेको हो। सडक मर्मत गर्न हिँडेका ठेकेदार एक्साभेटर चालक र हेल्पर चढेको कारलाई बसले ठक्कर दिँदा सुनकोसीमा बेपत्ता भएका हुन्। मध्यपहाडी लोकमार्ग निर्माण तथा मर्मतका ठेकेदार सिन्धुपाल्चोक जुगल गाउँपालिका सातका 39 वर्षीय दिल कुमार लामा, एक्साभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिकाका गाउँपालिका एक डुड भन्ज्याङका रहेको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कुपोषणको जाँच र त्यसपछि चालिने कदम।
5: सामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ। रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एसएमआइएस भनौँ त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
0: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध। 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे। लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौँ।
8: मतभेद भए संवादबाट समाधान खोजौँ। सबैले कानूनको सम्मान गरौँ र एक अर्काको अधिकारको रक्षा गरौँ।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: बर्खा लागेसँगै पाल्पा बुटवल खण्ड सडकमा फेरि सधैँ जस्तो दुर्घटनाको जोखिम बढेको छ। वर्षौंदेखि यो सडक खण्डको स्तरोन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सडक सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ, तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
12: बर्खा सुरु भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सडक खण्डमा तरास र शास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता सुरु हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट बुटोल जाँदै गरेका यदु भट्टराई।
13: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने क्रममा एकदम जोखिमपूर्ण छ। जस्तै हामी घरबाट फुटबल झर्छौँ भनेर फुटबलबाट घर जाँदैछौँ भने अब घरमा चाहिँ हिसाब किताब दिएर या चाहिँ म यस्तो छु है म जाँदैछु भन्ने हिसाबले नहिनिकन पुगेला जस्तो मलाई लाग्दैन। म आफैले भोगेको एउटा पीडा छ, यो पीडा चाहिँ सरकारले बुझ्दै हुन्थ्यो भन्ने कुरो भन्न चाहन्छु मैले।
12: सिद्धार्थ राजमार्गले नेपालको उत्तर र दक्षिण जोड्छ। बुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सडक एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको त्रास हुने गरेको छ। तिनाऊ दुईका शोभा केसी,
14: पहिरोले हाम्रो हामीलाई एकदम डर छ, हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने भन्ने, अब यो कतिखेर जान्छ, के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
12: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिर सम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा सुरु हुने बित्तिकै यहाँका सडक माथिबाट कति बेला ठुला ठुला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल,
15: यो बाटो हर साल भत्केको भत्कै हुन्छ, अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई पनि फ्याँ पख्न जलतरास भइराखेको छ, निन्द्र लाग्दैन। अब हिउँ लाग्यो भने धुलोले पख्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
12: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सडकका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसुन जन्य विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी,
16: प्रत्येक पालिका अनि सडक डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौँ।
12: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौसम्म यात्रुहरू बाटैमा अल्पत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सडकको नियमित र सामान्य दिनचर्या झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, CIN रेडियो मुक्तिनाथ, पाल्पा।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, आर्थिक कारोबार दैनिकमा नियमन आयोगसँग इपानका 12 माग शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने माग गरेको छ। इपानले विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीलाई हिजो भेटेर यो लगायतका 12 माग राखेको हो। आयोगले तत्काल सम्बोधन गर्नुपर्ने मुद्दामध्ये पहिलो विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनका लागि आवश्यक निर्देशिका, व्हीलिङ चार्ज तथा ग्रिड प्रयोग सम्बन्धी स्पष्ट व्यवस्था तत्काल लागू गर्नुपर्ने रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमा, आन्दोलित नर्सका पीडा, न्यून तलब, अहोरात्र ड्युटी शीर्षकमा खबर छापिएको छ। नर्सहरूका माग, विगतको सम्झौता अनुसार निजी अस्पतालले तलब सुविधा दिनुपर्ने, कार्यबोझ थपेकाले पुनर्विचार गर्नुपर्ने, निजीले सरकारी सरह तलब दिनुपर्ने, विगतका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने, पढाइ अनुसारको तह हुनुपर्ने, डाक्टर र नर्सको एकै तहको पढाइमा विभेद गर्न नहुने, नर्सलाई क्षमता विकास तालिम दिनुपर्ने, निजी र सरकारी अस्पतालमा नर्सको दरबन्दी बढाउनुपर्ने, बिरामीको संख्या अनुसार नर्सको संख्या मिलाउनुपर्ने, बिरामीको सुरक्षामा ध्यान दिनुपर्ने, नर्सको पलायन रोक्नेतर्फ ध्यान दिनुपर्ने लगायत विभिन्न 15 मागहरू रहेका छन्। समर्थन गर्दै चिकित्सक संघले नर्सहरू ठूलो अन्यायमा परेको भनेर प्रतिक्रिया दिएको छ। सरकार र आन्दोलित नर्सबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन। 37 वर्षपछि नाफामा नेपाल औषधि लिमिटेड शीर्षकमा शिवहरी घिमिरेले लेख्नुभएको छ। औषधि बिक्री बढ्नु, सञ्चालन खर्च घट्नु तथा आफ्ना जग्गा र भवनको भाडाबाट प्राप्त आम्दानीले औषधि लिमिटेड 2046 पहिलो पटक 2082-83 3 करोड नाफामा पुगेको उल्लेख गरिएको छ। औषधि लिमिटेडका ग्राहकहरूमा हाल 7 प्रदेशका स्वास्थ्य आपूर्ति निर्देशनालय मध्ये 6 लिमिटेडको औषधि खरिदका लागि सम्झौता गरिसकेका छन्। कर्णालीले भने सम्झौता गरेको छैन। 5 आर्थिक वर्षको तथ्याङ्कले पनि औषधि बिक्री निरन्तर बढिरहेको देखाएको छ। 500 ट्राभल डकुमेन्ट बिक्री प्रकरण शीर्षकमा अर्को खबर छापिएको छ। उजुरी परेको 15 वर्षपछि परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ शीर्षकमा 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकामा गत सालता अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। भित्री पन्नामा प्रदेश सत्ताले एमालेमा बढायो किचलो शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नुभएको खबर छ भने हेटौडाबाट पोस्टराज अधिकारीले बहुमत जुटाउन एमाले नेकपालाई बागमतीका मुख्यमन्त्रीको चुनौती शीर्षकमा खबर छापिएको छ। अब वातावरण विज्ञान नपढेका पनि वातावरण निरीक्षक शीर्षकमा एम बमले लेख्नुभएको खबर छ। वातावरण निरीक्षक र परीक्षकको जिम्मेवारीलाई जुनसुकै विषयका लागि खुला बनाउने गरी ऐन संशोधनको तयारी पनि भएको छ। अर्को खबर ग्यास नपाएर भौतारिएका उपभोक्तालाई उद्योगहरूले पनि ठग्दै शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उद्योगबाटै ग्यास खरिद गर्ने उपभोक्तालाई डिलर कमिसन 50 र ढुवानी खर्च 40 गरी प्रति सिलिन्डर 90 रुपियाँ छुट हुनु पर्थ्यो तर उद्योगहरूले खुद्रा मूल्य नै 2060 बेचेर ठगी गरिरहेको पनि उल्लेख गरिएको छ। चिनिया पर्यटक 61% बढेको बारेमा खबर छ। जुलाईमा भित्रिएका छन् 71,775 विदेशी पर्यटक। सबैजसो पत्र पत्रिकाले यो खबर छापेका छन्। गोर्खापत्र दैनिकमा मधेसमा बढ्यो पानीको अभाव, सङ्कट टार्न जल पुनर्भरण शीर्षकमा किशोर चन्द्र झाले लेख्नु भएको खबर छ। भूमिगत जल सतह 2-3 मिटरले घटेको छ। हाते पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको छ। पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको उल्लेख गरिएको छ। हाते पम्प सुक्ने दर करिब 90% पुगेको छ। धनुषाको हंसपुरमा खानेपानीको मुख्य स्रोत हाते पम्पमा 71%सम्म घरधुरी मात्र आश्रित छन्। सामान्य भन्दा 30-50% वर्षामा कमी आएको उल्लेख गरिएको छ। तुइनकै तारमा बाँचेको जीवन शीर्षकमा कृष्णबहादुर धामीले खलङ्गा दार्चुलाबाट लेख्नु भएको खबर छ। तुइनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँ।

0: तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। त्यस्तै तिब्बती शरणार्थीका नाममा यात्रा अनुमति प्रकरण 17 वर्षपछि परराष्ट्रका सहसचिव भट्टराईमाथि राहदानीको कसुरमा मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ भने नीतिगत अनिश्चितताले अर्थतन्त्रमा नकारात्मक असर निप्से र आयात व्यापार बढी प्रभावित शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ। त्यस्तै प्रदेशहरूको पुँजीगत खर्च औसत 61.33% मात्र शीर्षकमा पनि खबर छ भने वाणिज्य राष्ट्रिय वाणिज्य कृषि विकास र पर्व बैंक राष्ट्र बैंकको कारवाहीमा शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै जुलाईमा भित्री 72,000 विदेशी पर्यटक शीर्षकमा पनि भित्रपृष्ठमा खबर प्रकाशित छ।
1: साझा खबरमा अब विदेशको खबर। पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामा जान छाडेपछि मात्रै मृत्युदर तीव्र रूपमा बढेको पाइएको छ। स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर मानवीय सङ्कट सिर्जना भएको चेतावनी पनि दिएका छन्। अस्ट्रेलियामा H5 बर्ड फ्लूका कारण देशमै पहिलोपटक ठूलो सङ्ख्यामा स्थानीय समुद्री चराको मृत्यु भएको छ। दक्षिण अस्ट्रेलिया राज्यमा समुद्री चराको ठूलो समूहमा यस्तो घटना देखिएको हो। चरामा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको प्रयोगशाला परीक्षणबाट H5 बर्ड फ्लू भाइरस पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। र नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सुचीले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिनिधिसँग छलफल गर्नुभएको छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिले उहाँलाई भेट गरेका हुन्। सन् 2021 भएको सैन्य कुपछि सूची र कुनै विदेशी प्रतिनिधि बीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता भनिएको छ। सेनाले सन् 2021 फेब्रुअरीमा सूची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरिएको थियो।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल संघ एनभीएले 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले वार्षिक क्यालेण्डर प्रकाशित गर्दै काठमाडौँमा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता तथा नेपालमा आयोजना हुने प्रतियोगिता सहितको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो। क्यालेण्डर अनुसार नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघ काभा अन्तर्राष्ट्रिय अन्तर्गतका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ। काभा महिला च्याम्पियनसिप लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप लिग र
2: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो। घाँटी सुक्खा हुने समस्या,
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
3: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिक नै एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ। अनि फेरि त्यहाँ पनि विचार

0: गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
0: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
0: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि चाहिँ कुनै बनावटी होइन यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
0: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गर्यो 8-9 लाख खर्च गर्यो काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
0: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो विजय को पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कण्डेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। चितवनमा 11 केबी भूमिगत लाइन आज चार्ज गरिँदै सावधानी अपनाउन प्राधिकरणको आग्रह। दारा काटिएको ध्रुवे हात्तीको निकुञ्जभित्रै 10-10 मिनटमा अनुगमन गरिँदै भरतपुर अस्पतालमा प्रसूति सैया अभाव, सुत्केरी सेवा म्याट्रेसमा 10% निशुल्क उपचार सुनिश्चित गर्न तोकिए अस्पतालमा सम्पर्क अधिकारी। र सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्रलाई अनुदान दिइने भलिबल सङ्घले 1 वर्षमा 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: हेलो
6: हेलो,
5: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउँ है। ए ए नानी, छोरी।
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: लु त, हेलो भन्नुहोस् त।
5: हेलो हजुर,
7: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भन्ने रहेछ, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा चितवनमा 11 केबी भूमिगत लाइन आज चार्ज गरिँदैछ र सावधानी अपनाउन आग्रह गरिएको छ सोही प्रसङ्गबाट। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुर क्षेत्रमा नवनिर्मित 11 केबी क्षमताको भूमिगत केबल तथा ओभरहेड प्रसारण लाइन परीक्षण तथा सञ्चालनका लागि आज पहिलोपटक चार्ज विद्युत प्रवाह गर्न लागेको छ। आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आपटारी सब स्टेसनदेखि सुरु भई आपटारी चोक, पोखरा बस पार्क, लीला चोक, पुल चोक, न्यू रोड हुँदै नारेडी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका 11 केबी भूमिगत तथा ओभरहेड प्रसारण लाइन आज बिहान 7 बजेदेखि चार्ज गर्न लागिएको हो। विद्युत लाइन पहिलोपटक चार्ज गर्दा सुरक्षा जोखिम हुन सक्ने भएकाले आयोजनाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। उक्त रुटमा रहेका विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर, पिलर, बक्स तथा अन्य कुनै पनि विद्युतीय उपकरण वा संरचनालाई नछुन र टाढै रहन आग्रह गरिएको छ। त्यसै गरी भूमिगत केबल बिछाइएको रुटमा पैदल यात्रा वा सवारी साधन आवत जावत गर्दा उच्च सतर्कता अपनाउन भनिएको छ। बालबालिकाहरूलाई विद्युतीय संरचनाको नजिक जान वा खेल्न नदिन अभिभावकलाई सचेत गराइएको छ। उक्त रुटमा अनुमति बिना कुनै पनि प्रकारको उत्खनन गर्ने, खाल्टो खन्ने वा तार काट्ने जस्ता जस्ता कार्यहरू पूर्ण रूपमा नगर्न नगराउन आयोजनाले भनेको छ। आयोजना प्रमुख सुवेदीले परीक्षणका क्रममा कुनै अप्रिय घटना हुन नदिन सर्वसाधारण, स्थानीय बासिन्दा तथा सर्वपक्षीय सहयोगको अपेक्षा गरिएको समेत बताएको छ। बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती धुर्वे दारा काटिएपछि पनि निकुञ्जभित्रै बस्ने गरेको छ। जनधनको क्षति पुर्याएपछि धुर्वेलाई नियन्त्रणमा लिएर गत असार 31 गते चितवन राष्ट्रिय निकुञ्जभित्रको सुखीभार पोस्ट नजिक दुईवटा दारा काटिएको थियो। सो हात्तीका शरीरमा नयाँ रेडियो कलर जडान गरिएको थियो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेलका अनुसार दारा काटिएपछि धुर्वे निकुञ्जभित्र नै बस्दै आएको छ। सो हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयले जनाएका छन्। यो क्षेत्र निकुञ्जसँग जोडिएको रिउ खोला आडमा पर्दछ। त्यसबाहेक बस्ती पसेर दुःख नदिएको जनाइएको छ। दुर्वेको 10 मिनटमा अनुगमन गरिएको छ। निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको अपरेसन युनिटले सो हात्तीको 10 मिनटको सूचना लिइरहेको छ। बस्ती नजिकको निकुञ्जको भागमा पुगेको समयमा निकटका बस्तीका बासिन्दालाई सूचना प्रवाह गर्ने गरिएको छ। संरक्षण अधिकृत पौडेलले कुनै पनि समयमा धुर्वे बस्ती पस्न सक्ने भएकाले तयारी अवस्थामा रहेका छौँ। उहाँले भन्नुभयो, हात्तीलाई डाट गर्ने क्रममा चढाइएको औषधिले केही समय शिथिल बनाउने भएकाले पहिलेको जस्तो अवस्थामा अहिले धुर्वे नभएको समेत बताइएको छ। यसको भरोसा नहुने भएकाले निकुञ्ज प्रशासन चनाको बनेको निकुञ्ज प्रशासनले जनाएको छ। 25 जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर धारा काटेपछि उसको गतिविधिमा पनि कमी आएको हो। चौथो पटक धुर्वेको दारा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको हो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले डिजिटल हिंसा नियन्त्रण गर्न कानुनी सुधार परिहार रहेको बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षा सम्बन्धी छलफलमा उहाँले पछिल्लो समय डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर अपराध र डिजिटल हिंसा सामाजिक तथा मानव अधिकारको चुनौतीका रूपमा उभिएको बताउनुभयो। यसको नियन्त्रणका लागि कानुनी संस्थागत र प्राविधिक सुधारलाई तीव्र बनाउनु पर्ने उहाँको भनाइ छ। साइबर बुलिङ, चलित्र हत्या, नक्कली सामाजिक सञ्जाल खाता, निजी फोटो तथा भिडियोको दुरुपयोग, डिप फेक, ब्ल्याकमेलिङ, साइबर स्टकिङ र डिजिटल वित्तीय ठगीका घटना बढ्दै गएको उहाँको भनाइ छ। आजको प्रविधि कानुनभन्दा छिटो परिवर्तन भइरहेको छ। एआई, डिप फेक, सञ्चार प्रणाली तथा सीमा पार सञ्चार प्रणाली सञ्चालित डिजिटल प्लेटफर्मका कारण अनुसन्धान अझै जटिल बन्दै गएको छ। हाम्रो कानुनी व्यवस्था अनुसन्धान प्रणाली संस्थागत क्षमता र अन्तर निकाय समन्वय गरी समय अनुकूल सुदृढ हुन आवश्यक छ। उहाँले भन्नुभयो, यो कुनै पनि एक मन्त्रालयको मात्र नभई सम्पूर्ण सरकार समाज र समाजको साझा जिम्मेवारी रहेको छ। विशेष गरी गृह मन्त्रालयले नेपाल प्रहरी तथा साइबर ब्युरोको अनुसन्धान क्षमता तथा दक्ष जनशक्ति बजेट र डिजिटल फरेन्सिक पूर्वाधार निर्माण सुदृढ गर्नुपर्ने समेत उहाँले बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले सोमबार सूची सार्वजनिक गर्दै निःशुल्क सैया सेवामा बिरामीको पहुँचो सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सङ्घीय प्रादेशिक सामुदायिक शिक्षण तथा निजी अस्पतालहरू समेटिएका छन्। प्रत्येक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निःशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। कार्यविधिले सुनिश्चित गरेको 10% निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाइ गरेको छ। मन्त्रालयले यसअघि नै निःशुल्क सैया व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पताल हरूले आरक्षित सैयाको विवरण नियमित अध्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ। मन्त्रालयले सेवाग्राहीलाई आवश्यक परे सार्वजनिक गरेको सम्पर्क विवरण प्रयोग गरी निःशुल्क उपचार सम्बन्धी जानकारी लिन, समस्या भए गुनासो गर्न तथा सेवा प्राप्तिमा समन्वय गर्न आग्रह गरेको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रदेश प्रमुख भट्टले साउन 8 गते सन्देशसहित पुनर्विचारका लागि फिर्ता गर्नुभएको विधेयक प्रदेश सभाले शुक्रबार हुबहु पारित गरेपछि सोमबार प्रमाणीकरण भएको हो। गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले नेपालको संविधानको धारा 201 उपधारा 4 बमोजिम विधेयक प्रमाणीकरण भएको जानकारी दिनुभएको छ। यसअघि विधेयक सङ्घीय कानुनसँग बाजिएको उल्लेख गर्दै उहाँले 3 सन्देशसहित फिर्ता गर्नुभएको थियो। गण्डकी प्रदेश सभामा विधेयक फिर्ता भएको यो पहिलो पटक हो। यसअघि यो विधेयक 2083 असार 25 संसदबाट पारित भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न परिपत्र गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिपत्र गर्दै यस्तो आग्रह गर्नुभएको हो। हालसम्म सम्पन्न हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेश अधिवेशनहरू पार्टीको प्रथम महाधिवेशन चक्रकै बाँकी प्रक्रिया हुन्। परिपत्रमा भनिएको छ, अत ती अधिवेशनहरू प्रथम महाधिवेशन चक्रका लागि लागू भएका पार्टीको विधान निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगबाट जारी भएका निर्णय निर्देशन तथा व्याख्या समान रूपमा लागू हुनेछन्। आयोगका अनुसार पार्टीको प्रथम महाधिवेशन चक्र अन्तर्गत सञ्चालन भइरहेका जिल्ला तथा प्रदेश महाधिवेशन सम्बन्धी निर्वाचन प्रक्रियामा एकरूपता वैज्ञानिकता तथा निष्पक्षता कायम राख्न केन्द्रीय निर्वाचन आयोगबाट यस्तो निर्देशन जारी गरिएको हो। गैंडाकोट 12 स्थित मुकुन्देसेन बहुमुखी कलेजको कलेज प्रमुख क्याम्पस प्रमुख पदको जिम्मेवारी ईश्वरी प्रसाद चापागाईले प्राप्त गर्नुभएको छ। यस कलेजमा चापागाईले 2067 सालबाट शिक्षण कार्यको थालनी गर्नुभएको थियो। यसअघि सहायक क्याम्पस प्रमुखको रूपमा 2076 सालदेखि जिम्मेवारी सम्हाल्दै आउनुभएका चापागाईलाई कलेजले कलेज प्रमुखको जिम्मेवारी प्रदान गरेको हो। शैक्षिक प्रशासन व्यवस्थापन र नेतृत्वदायी भूमिकामा लामो सम्म अनुभव हासिल गर्नुभएका उहाँको नियुक्तिसँगै कलेजको शैक्षिक गुणस्तर अनुसन्धान विद्यार्थी केन्द्रित कार्यक्रम तथा संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ। चापागाईले विगत लामो समयदेखि शैक्षिक तथा सञ्चार क्षेत्रमा योगदान दिँदै आउनु भएको छ। उहाँले सामुदायिक रेडियो विजय एफएममा व्यवस्थापकीय तथा सञ्चार क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। त्यसै गरी एसपिएम कलेज लगायत अन्य शैक्षिक संस्थामा समेत नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउनु भएको छ। शिक्षा र सञ्चार दुवै क्षेत्रमा अनुभव हासिल गर्नुभएका चापागाईको नेतृत्वले मुकुन्देसेन बहुमुखी कलेजलाई शैक्षिक उत्कृष्टता सुशासन र नवपरिवर्तन तर्फ अझ अघि बढाउने विश्वास कलेज परिवारले लिएको छ। गैंडाकोट 12 अवस्थित मुकुन्देसेन बहुमुखी कलेज नवलपुर जिल्लाको प्रतिष्ठित सामुदायिक उच्च शैक्षिक संस्था मध्ये एक मानिन्छ। विज्ञान व्यवस्थापन शिक्षा तथा अन्य विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले गुणस्तरीय शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। चिनिया पर्यटक आगमनमा उल्लेख वृद्धि देखिएसँगै अघिल्लो वर्षको तुलनामा नेपालमा सन् 2026 को जुलाई महिनामा कुल विदेशी पर्यटक आगमन बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा 71,775 विदेशी पर्यटक नेपाल आएका छन्। यो सन् 2025 को सोही महिनामा 70,193 जनाको तुलनामा 2.3% बढी हो। मनसुनको मध्ययाम मानिने जुलाईमा पनि पर्यटक आगमन सकारात्मक रहनुलाई पर्यटन क्षेत्रले उत्साहजनक सङ्केतका रूपमा लिएको छ। जुलाईमा सबैभन्दा उल्लेख्य वृद्धि चिनिया बजारबाट देखिएको छ। उक्त महिनामा चिनबाट 11,099 पर्यटक नेपाल आएका छन्, जबकि अघिल्लो वर्ष जुलाईमा यो सङ्ख्या 6,890 थियो। यसले वार्षिक आधारमा 61.09% वृद्धि देखाउँछ। सन् 2019 जुलाईमा चिनबाट 10,215 पर्यटक आएको तथ्याङ्कलाई समेत यस वर्षको आगमनले 8.65% उछिनेको छ। पर्यटकको सबैभन्दा ठुलो स्रोत बजार भने भारत नै बनेको छ। जुलाईमा भारतबाट 23,490 पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी आगमनको 32.73% हो। त्यसपछि अमेरिका तेस्रो स्थानमा रहेको छ, जहाँबाट 7,754 पर्यटक आएका छन्। त्यससँगै बङ्गलादेशबाट 4,179, बेलायतबाट 3,773 र अस्ट्रेलियाबाट 2,428 पर्यटक नेपाल आएका छन्। क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट सबैभन्दा धेरै 29,755 जना पर्यटक नेपाल आएका छन्। यो कुल आगमनको 41.46% रहेको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
11: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
12: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
11: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
12: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
11: ए हो र बाबु?
12: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
11: ए
12: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
11: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी! ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
15: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
17: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
17: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
17: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर गैंडाकोट 11 नवलपुर। मोबाइल नम्बर 9857082693, 9857082693।
8: मानसिक समस्याबाट बच्ने उपायहरू,
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
9: असल साथीहरूसँग मात्रै संगत गरौँ,
8: मादक पदार्थ र लागु औषध सेवन नगरौँ,
9: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ,
8: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: विजय खबरमा विश्रामपछि यहाँलाई स्वागत छ। अब बाँकी खबर। भरतपुर अस्पतालमा प्रसुति सैया अभाव हुँदा सुत्केरी पश्चातको सेवा म्याट्रेसमा राखेर प्रदान गर्नु परेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ। अस्पतालमा प्रसुतिसँग सम्बन्धित सैयाहरू 111 छन्। प्रसुति शल्यक्रियापछि राखिने गाइनेको पोस्टअप 23 सैया, गाइने सैया 23, जटिल गाइने प्रसुतिपछि राख्ने पोस्टनेल 23, प्रसुति भर्ना 4, प्रसुति वेटिङ 15, प्रसुति एक्टिभ 5, लेबर 3 र बर्थिङ युनिट 5 सैया रहेका छन्। वरिष्ठ प्रसुति रोग विशेषज्ञ सह प्राध्यापक डाक्टर रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक 40-50 जनाको प्रसुति गराउने गरिएको छ। सुत्केरी हुनुअघि औषधि चलाउँदा सैयामा राखेर मात्र चलाउने गरिएको छ। त्यसअघि पालो कुर्नका लागि भुइँमा म्याट्रेसमा राख्न बाध्य भएको उहाँले बताउनु भएको छ। चितवनसहित छिमेकी जिल्लाका प्रसुति सेवा लिनेहरूको पहिलो रोजाई भरतपुर अस्पताल हुने गर्दछ। अनुभवी नर्सिङ सेवासँगै विज्ञ चिकित्सक र बालसगन उपचार कक्ष भएकाले प्रसूति गराउनेहरूको रोजाइ भरतपुर अस्पताल हुने गर्दछ। अस्पतालका प्रवक्ता समेत रहनुभएका उहाँले अन्य मौसममा प्रसूति गराउन आउनेको संख्या कम हुने भएकाले सहजै सहिया पाउने भए पनि यो समयमा गाह्रो हुने गरेको उहाँले बताउनु भएको छ। यस्तै गरेर अस्पतालका प्रवक्ता डाक्टर सापकोटाले गत आर्थिक वर्षमा 7,853 जनाले अस्पतालबाट प्रसूति सेवा लिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार तीमध्ये 4,235 जनाको सामान्य स्तरबाट बच्चा निकालिएको हो भने 3,540 जनाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो। 70 जनाको भ्याकुम र फोर्सेप नामक उपकरण प्रयोग गरेर शिशु झिकिएको समेत जनाइएको छ। अघिल्लो आर्थिक वर्षमा 8,420 जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए। तीमध्ये 3,825 जनाको शल्यक्रिया गरेर शिशु झिकिएको हो भने 4,408 जनाको सामान्य तरिकाले बच्चा निकालिएको हो। 187 जना आमाको उपकरण प्रयोग गरी सुत्केरी गराइएको थियो। गत वर्ष 45% शल्यक्रिया गर्नु परेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत 45.4 रहेको थियो। जटिल प्रकृतिका समेत धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उहाँको भनाइरहेको छ। सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 मस्यौदामाथि सरकारवालासँग अन्तर्क्रिया सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा हिजो आयोजित अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, चलचित्र निर्माता, निर्देशक, कलाकार र विज्ञहरूको सहभागिता रहेको थियो। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्ष 2083-84 लागि विनियोजन गरेको 3,50,00,000 अनुदान रकम पारदर्शी, प्रभावकारी र उपलब्धिमूलक ढङ्गले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले मन्त्रालयले सरकारवालाहरूको सुझाव लिएको हो। कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले चलचित्र क्षेत्रको विकासमा सरकारको सहयोगलाई व्यवस्थित बनाउन स्पष्ट र व्यवहारिक कार्यविधि आवश्यक पर्ने बताउनुभयो। चलचित्रसँग सम्बन्धित संस्था तथा सर्जकलाई उपलब्ध गराइने अनुदान र आर्थिक सहायता रकमको बाँडफाँड तथा खर्च प्रक्रियालाई सुव्यवस्थित, पारदर्शी, प्रभावकारी र नियमित बनाउन कानुन योग्य कार्यविधि आवश्यक पर्ने उहाँको भनाइ छ। संचार मन्त्री तिमिल सिन्हाले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषय समेटिएका यथार्थपरक र मौलिक उत्कृष्ट चलचित्र निर्मातालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारको उद्देश्य रहेको उल्लेख गर्दै अनुदान वितरण प्रक्रियालाई पारदर्शी र जवाफदेहिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभएको छ। उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1,00,000-10,00,000 रुपियाँसम्मको ची लट्री कार्यक्रम ल्याएको छ। जसअनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ताले हरेक दिन एकजनाले 1,33,034 रुपियाँ जित्नेछन् भने महिनामा दुईजनाले जनै 10,00,000 रुपियाँको उपहार पाउनेछन्। व्यावसायिक प्रयोजनले खरिद गरिएका बिल टेलिफोन, इन्टरनेट, विद्युत, गाडी तथा ढुवानी सेवा तथा हवाई टिकटका बिल, सरकारी निकाय तथा सार्वजनिक संस्थाका नाममा जारी भएका बिल तथा प्यान नम्बर नभएका विक्रेताबाट लिएका बिल भने कार्यक्रममा सहभागी हुन पाइँदैन। एउटै बिल वा विद्युतीय भुक्तानीबाट गरिएको खरिद एकपटकभन्दा बढी लट्री कार्यक्रममा समावेश हुन नपाउने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। सिद्दिकी सानैमा आमा बाबु गुमाएकी सिद्दिकी निरुता पर्चाले कक्षा 11 र 12 निशुल्क विज्ञान विषय पढ्न पाउने हुनुभएको छ। निरुतालाई ग्रिनल्यान्ड पब्लिक स्कुल भरतपुरले आवाससहित निशुल्क पढाउने भएको हो। कालिका नगरपालिका 10 सिद्धिकी निरुताले अब ग्रीनल्यान्डमा बायोसाइन्स पढ्नुहुनेछ। स्कुलकी प्राचार्य इन्दिरा कार्कीले निरुतालाई स्कुलले निशुल्क पढाउने र व्यक्तिगत रूपमा आफूले निशुल्क आवासको व्यवस्था गर्ने गरी जिम्मा लिनुभएको हो। आर्थिक अवस्था निकै कमजोर भएका कारण निरुतालाई स्कुलले निशुल्क पढाउने निर्णय गरेको प्राचार्य इन्दिरा कार्कीले बताउनु भएको छ। निरुताको आर्थिक अवस्था र परिवारमा घटेको अप्रिय घटना थाहा पाए लगत्तै उहाँलाई निशुल्क पढाउने निर्णय गरेको उहाँले बताउनुभयो। संस्थागत विद्यालयहरू व्यवसायमुखी मात्रै भएको आरोप लाग्ने गरे पनि ग्रीनल्यान्डले सामाजिक उत्तरदायित्व वहन गर्दै आएको कार्कीको भनाइ रहेको छ। कक्षा 11 र 12 निशुल्क पढ्न पाउने भएपछि निरुताले खुसी व्यक्त गर्नुभएको छ। जन्मदिने आमा गुमाए पनि स्कुलकी प्राचार्य कार्कीलाई कर्मदिने आमाको रूपमा पाएको निरुताले बताउनु भएको छ। उहाँले स्कुलले गरेको सहयोगप्रति सधैँ आभारी रहने र स्कुल र स्कुलकी प्राचार्य कार्कीको शिर उच्च पार्न मेहनत र लगनशीलताका साथ अध्ययन गर्ने समेत बताउनुभयो। चितवन जिल्ला प्रशासन कार्यालय चितवनले अप्ठ्यारोमा परेकाहरूलाई खाना पकाउने ग्यास घरमै पुर्याइदिने भएको छ। ग्यास उद्योगी र डिलरसँगको छलफलपछि एकल महिला, वृद्ध, अपाङ्गता भएका व्यक्ति, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलर मार्फत घरमै ग्यास पुर्याउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासन कार्यालयले ग्यास अभाव भएमा सिधै प्रमुख जिल्लाधिकारी वा प्रशासन कार्यालयको टोल फ्री नम्बरमा फोन गर्न अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा ग्यास अभाव भइरहेको समयमा घरमै पुर्याउने व्यवस्था मिलाइएको समेत बताउनु भएको छ।
18: हामीलाई सम्पर्क गर्ने मान्छेलाई मैले दावाका साथ भन्छु, त्यो स्ट्याटस लेख्ने महेशजीलाई यति कुरा चाहिँ त्यही हालिदेऊ भाइ कि त्यो भनिदिए पनि हुन्छ। हामीले 100% जो हामीलाई सम्पर्क गर्नुभएको छ उहाँलाई हामीले निराश बनाएका छैनौँ। तपाईँकै सम्पर्कमा, तपाईँकै समन्वयमा आएर हामीले चाहिँ त्यो ग्यास चाहिँ उपभोक्ताको तहको ग्यास हामीले पुऱ्याएका छौँ। एकल महिला, ज्येष्ठ नागरिक, त्यसपछि गएर अपाङ्गता भएका व्यक्ति, होस्टलमा बस्ने विद्यार्थी, आश्रम र दीर्घ रोगी, यो 6 क्याटेगोरीलाई मैले फेरि पनि मैले जोड दिएर भन्न चाहन्छु। उहाँहरूलाई ग्यासको कारणले गर्दा उहाँ चाहिँ समस्यामा हुनुहुन्छ भने हामीलाई भन्नुहोस्, लिन सक्नुहुन्छ नजिकको डिलरसँग पुग्नुहोस्, नजिकको आफ्नो विक्रेतासँग सक्नुहुन्न, हामीसँग सहयोग माग्नुभयो भने, जस्तो अपाङ्गता भएको व्यक्तिलाई घरै पुर्याउन पनि हामी तयार छौँ। म प्रमुख जिल्ला अधिकारी बोलेको हो, मेरो जिम्मेवारी के हो, मैले बोलेपछि के गर्नुपर्छ भन्ने कुरा म सचेत छु। हावादारी तरिकाले बोलिरहेको छैन, यतिको प्लेटफर्ममा बाहिर गइरहेको छ, साथीहरूले रेकर्ड गर्नुभएको छ। हामीले भनेका 6 क्याटेगोरीका साथीहरूलाई, त्यो मध्ये पनि दीर्घ रोगी र अपाङ्गता भएका व्यक्तिहरूलाई घरमा चाहिँ ग्यास लिन कुनै समस्या छ भने तपाईँको सहयोग लिनु पर्ला, अथवा हाम्रो सुरक्षाकर्मी जानु होला, जिल्ला प्रशासनकै टोली जाला, हामी घरमै पनि ग्यास पुऱ्याउँछौँ। तर कसैले पाउनु भएको छैन जिल्ला प्रशासन कार्यालयलाई यो 6 क्याटेगोरीको भने हामीले पुऱ्याएका छौँ, पुऱ्याउँछौँ।
0: चितवनमा बाबा, साई बाबा र नेपाल ग्यास उद्योग छन्। गैंडाकोटमा रहेको जानकी ग्यासको बजार क्षेत्र चितवन हो। चारै उद्योगका सञ्चालकले पहिलेको तुलनामा ग्यास अभाव नहुने जानकारी दिएका छन्। विजय खबरमा अब खेल खबरको पालो। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 का वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा कावा महिला च्याम्पियन्स लिग, कावा पुरुष भलिबल च्याम्पियनसिप, कावा पुरुष च्यालेन्ज कप र थ्री नेसन कप आयोजना गरिनेछ। काबा महिला च्याम्पियन्स लिग आउँदो भदौ 16 गतेदेखि 22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 उपविजेता हो भने गएको जेठमा भएको खेलमा नेपाल चौथो भएको थियो। सङ्घले राष्ट्रिय स्तरमा पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनसिप, प्रधानमन्त्री कप, राष्ट्रिय बीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लिग र पुरुष भलिबल लिग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। विजय खबरमा अब मौसम खबरको पालो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी लुम्बिनी कर्णाली प्रदेशको केही स्थान र मधेश बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्टानसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको समेत जनाइएको छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्टानसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। चितवनमा 11 केबी भूमिगत लाइन आज चार्ज गरिँदै सावधानी अपनाउन प्राधिकरणको आग्रह। दारा काटिएको ध्रुवे हात्तीको निकुञ्जभित्रै 10 मिनटमा अनुगमन गरिँदै भरतपुर अस्पतालमा प्रसुति सैया अभाव, सुत्केरी सेवा म्याट्रेसमा 10% निशुल्क उपचार सुनिश्चित गर्न थोकिए अस्पतालमा सम्पर्क अधिकारी। र सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्रलाई अनुदान दिइने भलिबल सङ्घले 1 वर्षमा 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै। साप्ताहिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको 6:30 विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कर्णेल बिदा हुन्छु। नमस्कार।
19: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
20: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
21: ल लिनुहोस्।
20: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
21: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
20: स्वाद मात्र होइन प्रेम पस्कने।
22: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
23: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
24: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्या हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
25: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
22: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
26: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
19: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
26: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
27: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
1: मौला कालिका माता को दर्शन लाई सहज बनाएको छ मौला काली केबल कारले
27: मनमोहक दृश्यावलोकन का साथ सरल र केबल कार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरु एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
27: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
1: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नौलपुर
2: ओहो दाई नमस्कार
5: नमस्कार
2: आराम हुनुहुन्छ
5: आरामै छु
2: घर त राम्रो बनाउनु भएछ
5: अ यसो भनौं
2: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिशिङ कसले गरिदियो
5: अ यही नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कशप त्यहीबाट गराएको
2: ए गच्छको काम गर्दा रहेछन् त
6: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवाइडिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कशप गैडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9801768139

0: X-ray das Mlawca.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन नि।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसकेँ बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका

0: रुपए अगाडि। प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
1: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
2: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
4: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
5: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0-56-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0-56-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: सर, एउटा प्रश्न सोधौँ है।
12: सोध न
11: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
12: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
11: हस्, धन्यवाद सर।
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: सिद्धार्थ चस्मा घर।
10: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
9: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकुट 4 ओम शान्ति गेट अगाडि।
10: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470-23613।
12: विजय टाइमचे
13: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
14: अहिले बिहानको 8 बज्यो।

0: मूल्यमा जापानिज भाषा
1: कहाँ
0: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0780 50 12 94, मोबाइल 98029933894।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
6: छ। पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 934।
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ, वन जोगिए मात्र हामी जोगिन्छौ।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
16: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
16: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा

0: दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग द्वादशो ज्योतिर्लिङ्ग एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट सङ्गीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नौवलपुर।
2: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
3: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
2: भयो दाई।
4: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
6: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
5: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
6: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
5: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
6: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
5: हजुर।
6: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
5: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
9: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
8: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
9: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
8: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर थपाउन खोजेको हो नि रजनी?
9: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
8: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बालीतिरै गयो।
9: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
10: सर्पबाट टाढा रहनुहोस्। सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITE nepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: कुट नगरपालिका वडा नम्बर 8 मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग द्वादशो ज्योतिर्लिङ्ग एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट संगीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नौवलपुर।
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
1: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
6: अहिले बिहानको 9 बज्यो।

0: FM 101.4
1: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: आहा, अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 894।
4: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
5: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
4: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
7: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट,
7: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर, मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने, वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
12: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन, मोबाइल 98 550 50 934।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
14: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ, पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ओहो दाई, नमस्कार।
17: नमस्कार,
16: आराम हुनुहुन्छ?
17: आरामै छु।
16: घर त राम्रो बनाउनु भएछ।
17: यसो भनौँ।
16: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
17: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
16: ए, गजबको काम गर्दा रहेछन् त।
18: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
19: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थी को पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारी का लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643। धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोका कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509934।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
7: बुझेँ।
6: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
13: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
14: अहिले बिहानको 10 बज्यो।

0: फ्याम 101.6
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
12: ल ल, गएर तुरन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
16: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9 छ।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र

0: राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौना काली।
9: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।

0: FM 101.7
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
9: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
7: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
7: हार जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
7: बाल रोग सेवा,
10: न्युरो सर्जरी सेवा,
7: न्युरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
9: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
11: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।

0: BJ टाइम विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले बिहानको 11 बज्यो
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: समर्थ सामुदायिक रेडियो।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन
8: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोपको प्रमाण पत्र।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सर, एउटा प्रश्न सोधौँ है?
7: सोध न।
6: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
7: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
6: हस्, धन्यवाद सर।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
10: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
9: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
11: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
13: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बाल बालिका को पढ़ाई लेखाई को समय में अभिभावक ने साथ दिदा उनीहरुको सिकाई प्रभावकारी हुन्छ। बाल बालिका को हित का लागि विजय एफएम 101.6 द्वारा जारी संदेश
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा।
2: जापानीज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्याण्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 98029933894।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने, वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509934।
9: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
2: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
11: अहिले मध्याह्नको 12 बज्यो।

औला भनी औला गर्ने, भेटिने दिन मेटिसके, सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके। महँगो थियो माया तिम्रो किन्न सकिएन, महँगो थियो माया तिम्रो किन्न सकिएन, को हो आफ्नो को हो पराई चिन्न सकिएन।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्दो सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कस्तो यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
11: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
12: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
13: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
14: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
15: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
16: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
15: भयो दाई।
17: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
18: अबुई सर्प, मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
19: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
18: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
19: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
20: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
21: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
20: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
22: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित।

0: पिक्चर एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ सम्पत्ति कर घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर सवारी साधन कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ
2: समयमै कर तिर्नुहोस् दण्ड जरिवानाबाट बस्नुहोस्
0: गैंडाकोट नगरपालिका द्वारा जनहितमा जारी सन्देश
3: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
4: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
3: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
5: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511-29163 98550-74503 र 98511-84503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: विजय एफएम 101.6
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो
12: दाइ। ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
13: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
12: होइन, कसरी यस्तो भयो भाउजू?
13: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
12: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
13: भन्न नि लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
14: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
11: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 1 बज्यो
2: हेलो
3: हेलो हेलो
2: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
3: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
4: हजुर
3: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
4: हेलो भन्नुहोस् त
2: हेलो हजुर
4: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
3: ए नानी के भन्ने रहेछ के भयो
4: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
3: ल ल ल म किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
7: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 0564493773 र 4947141 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 0556134412 मोबाइल 9801363412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
8: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, एकै 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्ति सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612-20437।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला जान्दो सुनाएको पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो।
12: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
11: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
12: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ Tanche. विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: पहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5-38-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98029-33-8-94। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
8: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण साह पुछा। सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98612-20437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: जन्म मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
13: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
12: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
14: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट, नवलपरासी। फोन 0785012026। वेबसाइट www.maulakalika.org.np।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
3: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खानेपानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलपरासी बर्दघाट, सुस्तापूर्व।
6: ओहो दाई, नमस्कार।
7: नमस्कार,
6: आराम हुनुहुन्छ?
7: आरामै छु।
6: घर त राम्रो बनाउनु भएछ।
7: यसो भनौँ।
6: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
7: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
6: ए, गजबको काम गर्दा रहेछन् त।
8: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450 66 189 र 98071 68 139।
5: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
7: मेरो तँलाई जान्छ सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
13: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोटे ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
16: विजय टाइमचेक।
15: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
17: अहिले दिउँसोको 3 बज्यो।

0: किन के भएर दीक्षा
1: हाम्रो केही फुर्सद नै छैन
0: हामी फ्यामिलीलाई कन्भिन्स गरौँ नि
1: अहँ हुँदैन
0: के तिम्रो फाइनल डिसिजन नै
1: हो मेरो फाइनल डिसिजन यही हो
0: दीक्षा

0: विजय एफएम 101.9
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
7: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
8: मैले बुझिसकेँ बाबा यहीँ गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यहीँ गएर हुन्न र
7: ल ल गएर तुरुन्त बुक गरिहाल है
9: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
1: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20-437
10: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
11: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
10: भयो दाई
1: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: माया गर्छौ भन्ने थाहा थियो, तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन।
1: के झुट बोले मैले विक्रम?
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ, भन यति ठुलो कुरा किन लुकायौ मसँग?
1: मसँग कुरा भने लागेको

0: Zoo FM 101.2.
1: नमस्ते डाक्टर साहब.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने.

0: कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
5: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
7: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
6: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
7: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला। हुन्न,
6: हुन्छ बुढा। यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
7: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
6: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सुतिलो बिहान पनि छ।
8: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
9: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप।
15: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
17: विजय तान्छे।
18: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
19: अहिले दिउँसोको 4 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, त्यहीँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त

0: शहीद चोक नानगढ़ चितवन फोन 0956-494-373 र 0994-794-141 शाखा भरतपुर सीएमसी हॉस्पिटल ठीक अगाड़ी फोन 0956-13-412 मोबाइल 9803-63-412 खुलने समय बिहान 9 बजे देखि बेलुका 6 बजे सम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
1: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
3: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर मौला कालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
4: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ
3: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर
5: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 प्रासी फोन 0785-12-26 वेबसाइट www.maulakalika.org.np

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्द छैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
12: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
11: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
12: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
13: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
14: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
15: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
16: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
17: सर्जरी सम्बन्धी सेवा,
16: हार जोडी सम्बन्धी सेवा,
17: स्त्री तथा प्रसूति रोग सेवा,
16: बाल रोग सेवा,
17: न्यूरो सर्जरी सेवा,
16: न्यूरो साइकेट्रिक सेवा,
17: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
15: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
18: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
19: विजय
12: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
0: अहिले साँझको 5 बज्यो।

0: विजय एफएम 101.9
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
5: गरेको छैन नि म्याडम
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: हो र मलाई त थाहा नै थिएन म्याडम
6: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
5: ए पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: विजय एफएम 101.6
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोका कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने,

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो। त्यो भन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो। पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला जान्दछु पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
7: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: ए ल ल, जाऊ जाऊ जाऊ।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: नारायणीको सुशेली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय FM 101.6।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला जान्दो सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
6: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: जय माता मौला काली।
12: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला।

0: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार।
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: अँ, यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
3: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 456 66 190 र 98 071 68 139।

सामुदायिक रेडियो बिजेएफएम 101.6 इन्टरनेट अनलाइन बिजेएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। सुदूरपश्चिमका विकास र जनजीविकाका मुद्दामा प्रधानमन्त्रीको ध्यान आकर्षण। राष्ट्र ब्याङ्कलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको अर्थमन्त्री डाक्टर वाग्लेको भनाई। चाडपर्वलाई लक्षित ग्यास आयात बढाउने सरकारको निर्णय। चितवनमा नेपाली सेनाको 2 दिन फायरिङ अभ्यास हुँदै अभ्यास क्षेत्र वरपर नजान आग्रह। र गैंडाकोट 6 मा निशुल्क पशु स्वास्थ्य शिविर। 200 भन्दा बढी पशु पक्षीको स्वास्थ्य परीक्षण। नेपाली फुटबलको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई पूर्व अध्यक्ष शेर्पाको आग्रह।

0: मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग द्वादशो ज्योतिर्लिङ्ग एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट सङ्गीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर
0: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8, 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व। कर्मचारी आवश्यकता त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 5 को कर्मचारी पदपूर्ति उपसमितिको मिति 2083 चार महिना 14 गते बसेको बैठकको निर्णय अनुसार तपसिलमा उल्लेख भए बमोजिम करारमा कर्मचारी छनौट गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूबाट तपसिलको विवरण सहित दरखास्त आह्वान

0: गरिएको जानकारी गराउँदछौँ। पद दैनिक बचत संकलक, पद संख्या एकजना, नियुक्तिको किसिम करार, न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी एसई वा सोसर उत्तीर्ण गरेको, उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननागेको, दरखास्त दिने अन्तिम मिति यही श्रावण 21 गतेसम्म कार्यालय समयभित्र, दरखास्त पेश गर्ने स्थान तिन्द्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय गैंडाकोट 5 काङ्ग्रेस चोक, सेवा सुविधा सञ्चालक समितिको निर्णय अनुसार, परीक्षाको किसिम लिखित र मौखिक रहनेछ, सम्पर्क गर्ने मिति यही श्रावण 22 गते बिदा परे सोको भोलिपल्ट, पेश गर्नुपर्ने कागजातहरू उम्मेदवारको दरखास्त, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणित पत्र र आफ्नो व्यक्तिगत विवरण। विस्तृत जानकारीको लागि त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 5 काङ्ग्रेस चोक, मोबाइल 98550 39 922। विजय खबरमा अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहसँग आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेट गर्नुभएको छ। भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना र स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। उहाँले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रका छाडा चौपाया व्यवस्थापन, धनगढी खुटिया दिपायल फास्ट ट्र्याक, विद्युतीय सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, पञ्चेश्वर बहुउद्देश्य आयोजना, पश्चिम सेती जलविद्युत आयोजन तथा अन्य स्थानीय समस्याबारे जानकारी गराउनु भएको थियो। अर्थमन्त्री डाक्टर सोनी मुगालले राष्ट्र बैङ्कलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा अन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले सार्वजनिक संस्थानलाई थप प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताउनु भएको हो। नेपाल राष्ट्र बैङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा वागले नेपाल जस्तो अर्थतन्त्रमा वित्तीय नीति र मौद्रिक नीति एकअर्काका परिपूरक भएकोले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्क बीच प्रभावकारी समन्वय अपरिहार्य रहेको जोड दिनुभयो। मन्त्री डाक्टर वाग्लेले राष्ट्र बैङ्क सञ्चालक समितिमा कम्तीमा 7 सदस्य रहने प्रस्ताव उपयुक्त रहेको उल्लेख गर्दै नेपाल सरकारबाट प्रत्यक्ष निर्देशन दिने व्यवस्था हटाइने भएपछि अर्थ सचिवको उपस्थिति अझ महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। नेपाल जस्तो देशमा फिस्कल र मोनिटरी नीति एउटै रथका दुई पाङ्रा जस्तै हुन्। उहाँले भन्नुभयो, अर्थ मन्त्रालयले वित्तीय नीति सञ्चालन गर्छ भने राष्ट्र बैङ्कले मौद्रिक नीति हेर्छ, त्यसैले दुवै निकायबीच समन्वय अपरिहार्य छ। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महासभाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औँलाउनुभयो। मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, अन्तर्राष्ट्रिय सहायता र व्यापारको महत्त्वपूर्ण पाटोलाई थप कसरी वृद्धि गर्न सकिन्छ भन्ने हो। वर्तमान भूराजनीतिक परिस्थितिबाट सिर्जित चुनौती तथा सीमितलाई मध्यनजर गर्दै नेपालले आफ्ना प्राथमिकता स्पष्ट पारेर अघि बढ्नुपर्ने विषयलाई सरकारले ध्यान दिएको उहाँको भनाइ थियो। नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विगतमा कहाँ कहाँ अवसर गुमाइयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औँलाउनुभयो। उहाँले भन्नुभयो, हामी लामो समयदेखि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका छौँ, अब त्यसबाट निस्केर हामीले कुन कुन कुरामा अहिले काम गर्ने भन्ने बाटो पहिल्याउनु पर्ने हुन्छ। परराष्ट्र मन्त्री खनालले सबै क्षेत्रमा एकैपटक काम गर्न खोज्दा तथा सीमित स्रोत साधन सबै क्षेत्रमा परिचालन गर्दा अपेक्षित परिणाम हासिल हुन नसक्ने बताउनुभयो। पछिल्लो समय बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वृहत छलफल भएको छ। मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा बजारमा ग्यास अभाव हुनुको कारण विश्लेषण गर्दै समाधानका लागि सम्बद्ध मन्त्रालय, विभाग, ग्यास उद्योगी तथा व्यवसायको भूमिकाबारे समीक्षा गरिएको थियो। छलफलका क्रममा व्यवसायले बजारमा हल्ला चली जस्तो ग्यासको अभाव नरहेको दावी गर्नुभयो। पश्चिम एसियाको द्वन्द्वपछि आपूर्ति सहज बनाउन सरकारले 7.1 किलोग्रामको आधा सिलिन्डर बिक्री वितरण गर्दै आएकोमा पुनः 14.2 किलोग्रामको भरी सिलिन्डर दिन थालेपछि एकाएक माग बढेको व्यवसायीको भनाइ थियो। पहिलेभन्दा भन्दा बढी ग्यास आयात भइरहे पनि उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्दा बजारमा केही चाप देखिएको उहाँहरूले बताउनुभयो। बैठकले ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लामा वितरण प्रणालीलाई थप प्रभावकारी नियमित र सहज बनाउन सम्बद्ध निकायबीच समन्वय र व्यवस्थापनलाई तीव्रता दिने निर्णय गरेको छ। यस्तै आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई ध्यानमा राख्दै आगामी 3 महिनासम्म प्रत्येक महिना 50,000 मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ। प्रतिनिधि सभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी पहिरो चिकित्सक अभाव एवं रेबिजका संक्रमणका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको नेपाली काङ्ग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट डोल्पा र रुकुम पश्चिमका नागरिकले भेरी कोरिडोरको खोलामा पुल निर्माण हुन नसक्दा आवाजावत र ती जिल्लामा खाद्यान्न पुर्याउन समस्या भएको भन्दै चाँडै निर्माण गर्न सरकारसँग माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लेखजङ थापाले 5 थर जिल्लाका विभिन्न क्षेत्रमा रेबिज संक्रमण फैलिएको भन्दै रोकथामको लागि सरकारसँग अपिल गर्नुभयो। उहाँले 50 भन्दा बढी जनावरमा लक्षण देखिएको र 15 जनावर मरिसकेको जानकारी गराउनुभयो। नेकपाका सांसद रमेश कुमार मल्लले चिकित्सा शिक्षा आयोगले गत असार 11 गते सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर अनुसार साउनको पहिलो हप्तामा चिकित्सा शिक्षा सम्बन्धी 17 शैक्षिक कार्यक्रमका लागि आवेदनको सूचना सार्वजनिक गर्नुपर्नेमा सरकारले आयोगका पदाधिकारीलाई अध्यादेश मार्फत पदमुक्त गरेपछि अन्यलमा परेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। रासोपाका सांसद सम्भव कुमार यादवले सुनसरी घटनाको विषयलाई लिएर राज्य सचेत हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। रासोपाका सांसद भरत पराजुलीले बिपी राजमार्गमा साउन 18 गते सिन्धुलीमा बस र कारको ठक्करबाट परि 4 सवार सुनकोशी नदीमा परेको तर अहिलेसम्म खोजी हुन नसकेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रपतिका सांसद अरविन्द शाहले सुनसरी घटनाको विषयमा सत्य तथा छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने र आगामी 3 दिनमा त्यस्ता घटना नदोहोरिन सरकारलाई सचेत हुनुपर्ने बताउनुभयो। नेपाली सेनाले चितवनको कालिका नगरपालिका स्थित फायरिङ रेन्ज क्षेत्रमा के सिरिज हतियारको फायरिङ अभ्यास सञ्चालन गर्ने भएको छ। नेपाली सेना नम्बर 2 विपद व्यवस्थापन गण भरतपुर चितवनले जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्राचार गर्दै साउन 25 र 26 गते कालिका नगरपालिका 8 कालिका कल्याण स्थित सिंहनाथ गण काठमाडौँ मातहतको फायरिंग रेन्ज क्षेत्रमा 2 दिन र 1 रात फायरिङ अभ्यास सञ्चालन गरिने जानकारी दिएको हो। सेनाका अनुसार रेजिमेन्ट तालिममा सहभागी शिक्षार्थीहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने उद्देश्यले अभ्यास आयोजना गरिएको हो। अभ्यास अवधिभर फायरिङ क्षेत्र तथा आसपासका स्थानीयवासी सर्वसाधारण र पशु चौपायलाई अनावश्यक रूपमा आवाजावत नगर्न नेपाली सेनाले आग्रह गरेको छ। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सबैलाई तोकिएको क्षेत्रबाट टाढा रहन अनुरोध गरिएको छ। यसका साथै सम्बन्धित नगरपालिका वडा कार्यालय प्रहरी प्रशासन तथा स्थानीय समुदायसँग समन्वय गरी अभ्यास क्षेत्र वरपर मानव तथा पशु चौपाईको आवाजावत नियन्त्रण गर्न सहयोग गर्न सेनाले अनुरोध गरेको छ। नम्बर 2 विपद व्यवस्थापन गणका S7 तालिम अधिकृत उपसेनानी नरेन्द्र कुमार भूषालद्वारा हस्ताक्षरित पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय चितवन कालिका नगरपालिका वडा नम्बर 8 कार्यालय तथा जुटपानी प्रहरी चौकीलाई समेत पठाइएको छ। फायरिङ अभ्यास अवधिभर आवश्यक सुरक्षा व्यवस्थाका लागि प्रहरी परिचालन गर्न समेत सम्बन्धित निकायसँग अनुरोध गरिएको नेपाली सेनाले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 खारेज गरेको छ। मन्त्रालयका अनुसार शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 कार्यान्वयनमा आएकोले निर्देशिका खारेज गरिएको हो। नियमावली कार्यान्वयनमा दुविधा उत्पन्न नहोस् भनेर खारेज गरिएको मन्त्रालयले जनाएको छ। हालै जारी भएको नियमावलीमा पनि सरकारवाला भने असन्तुष्टि जनाएका छन्। शैक्षिक परामर्श सङ्घ संस्था खोल्न 25 लाख धरौटी राख्नुपर्ने लगायतका प्रावधानमा सरकारवालाले विरोध गरिरहेका छन्। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी,
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ
2: न। ल गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट पाँच, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 078-50-15-0 चार, मोबाइल 98-612-20-437।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट एक, ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98-5-11-29-163, 98-5-50-74-503 र 98-5-11-84-503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
6: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको, आहा मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
8: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको, काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
6: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
7: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98-5-50-54-692 र 98-5-50-54-968।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। शिक्षा तथा खेलकुद मन्त्री अस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताउनु भएको छ। मन्त्री पोखरेलले मङ्गलबार सञ्चारकर्मीसँगको एक छलफलमा आफू मन्त्रीको हैसियतले फिफासँग इमेल मार्फत कुराकानी भइरहेको बताउनु भएको हो। बाहिर हेर्दा सरकारले केही गरेको छैन जस्तो पनि लाग्न सक्छ। म मन्त्री भएको हैसियतले फिफासँग निरन्तर कुरा भइरहेको छ र हामी एउटा बाटोतर्फ जाँदैछौँ, मन्त्री पोखरेलले भन्नुभयो। अब हुन लागेको साफ च्याम्पियनसिप फुटबल मिस नहुने हिसाबले तयारी गरिरहेका छौँ, त्यो खेलाडीको अधिकार हो, मन्त्री पोखरेलले भन्नुभयो। उहाँले अब पाउने एन्फाको नेतृत्वमा खेलाडी वा फुटबल बुझेको व्यक्ति हुनुपर्ने समेत बताउनु भयो। मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफूहरूले छोटो समयमै पुरा गरेको बताउनु भयो। अघिल्लो सरकारबाट पुरस्कार घोषणा भएको लामो समयसम्म रकमको व्यवस्था हुन्थेन, हामी आएको 4 महिना भयो, हामीले खेलाडीलाई 10 करोडको नगद पुरस्कार घोषणा गरेका छौँ। वर्षौँसम्म नभएको काम हामीले 4 महिनामै गर्न सकेका छौँ, खेलाडीहरू खुसी हुनुहुन्छ, मन्त्री पोखरेलले भन्नुभयो। एलपी ग्यासको कालोबजारी रोक्न र आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली लागू गर्न सांसद रहबर अन्सारीले माग गर्नुभएको छ। उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं सांसद अन्सारीले सर्वदलीय समितिको संसदीय समितिको बैठकमा बोल्दै देशभर रहेका करिब 1,75,00,000 एलपी ग्यास सिलिन्डरको म्यापिङ र ट्यापिङ गर्न सरकार तथा नेपाल आयल निगमसँग आग्रह गर्नुभयो। भारतबाट ग्यासको पर्याप्त आपूर्ति भइरहे तापनि सिलिन्डर लुकाउने र कालोबजारी गर्ने प्रवृत्तिका कारण बजारमा कृत्रिम अभाव देखिएको उहाँको भनाइ थियो। समस्या समाधानका लागि आरएफआइडी बारकोड तथा घरेयासी बिजुली मिटरसँग जोडेर कुन सिलिन्डर कुन डिपो डिलर वा उपभोक्ता कहाँ छ भन्ने स्पष्ट तथ्याङ्क राख्ने प्रविधि लागू गर्न उहाँले सुझाव दिनुभयो। प्रशासनिक सुस्तताको आलोचना गर्दै सभापति अन्सारीले साना उद्योग उपभोक्ताका लागि 5 किलोग्राम र ठुला उद्योग तथा होटलका लागि 50 देखि 450 किलोग्रामसम्मका फरक फरक क्षमताका ग्यास सिलिन्डर प्रयोगमा ल्याउन आग्रह गर्नुभयो। हाल 5 तारे होटल तथा ठुला उद्योगले समेत घरेयासी प्रयोजनका लागि दिइने 14.2 किलोग्रामको अनुदानित ग्यास प्रयोग गरिरहेकोले राज्यलाई प्रति सिलिन्डर 938 रुपियाँसम्म घाटा भइरहेको उहाँले बताउनुभयो। यसबाट मासिक करिब 45 करोड रुपियाँ वार्षिक 7.5 अर्ब रुपियाँ भन्दा बढी नोक्सानी भइरहेको उहाँले खुलासा गर्नुभयो। गैंडाकोट नगरपालिका 6 आयोजित निशुल्क पशु स्वास्थ्य शिविरमा 100 जना कृषकका 200 भन्दा बढी पशु पक्षीको स्वास्थ्य परीक्षण गरिएको छ। गैंडाकोट जेसिज र नेपाल भेटनरी विद्यार्थी एसोसिएसन नेपाल पोलिटेक्निक इन्स्टिच्युटको संयुक्त आयोजनामा मंगलबार आज सृजनशील आधारभूत विद्यालयको परिसरमा शिविर सञ्चालन गरिएको हो। शिविरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुर जस्ता पशु पक्षीको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा स्वास्थ्य परीक्षणसँगै कृषकलाई आवश्यक औषधि निशुल्क वितरण गरिएको थियो। गैंडाकोट जेसिस वर्ष 2026 शाखा अध्यक्ष ईश्वर पौडेलले पशुपालनमा निर्भर कृषकको सङ्ख्या बढिरहेको सृजनशील टोललाई छनौट गरी कार्यक्रम सञ्चालन गर्दा स्थानीय कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो। अध्यक्ष पौडेलले पशुपक्षी स्वास्थ्य भए मात्र कृषकको आमदानी र उत्पादनमा वृद्धि हुने भएकोले किसानलाई पशु स्वास्थ्य सम्बन्धी सचेतना र आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो। गैंडाकोट जेसिसका पूर्व अध्यक्ष परमेश्वर आचार्यले पशुपालनमा निर्भर कृषकलाई लक्षित गरी आयोजना गरिएको निशुल्क पशु स्वास्थ्य शिविरले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुगेको बताउनुभयो। उहाँले पशुपक्षीको नियमित स्वास्थ्य परीक्षण र रोगको समयमै पहिचान तथा आवश्यक उपचारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रोफेसर डाक्टर एसके शाहले पशुपक्षीमा लाग्ने विभिन्न रोग लाग्ने कारण तथा समयमै उपचार गर्नुपर्ने विषयमा कृषकलाई जानकारी गराउनु भएको थियो। उहाँले पशुपक्षीको स्वास्थ्यमा विशेष ध्यान दिन कृषकलाई आग्रह गर्नुभयो। नेपाल जेसिसका राष्ट्रिय महासचिव अमर अधिकारीले जेसिसले समाजको आवश्यकता पहिचान गरी विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले किसानको हितमा आयोजना गरिएको यस्ता कार्यक्रमबाट कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले पशुपालनमा संलग्न कृषकका पशुपक्षीको स्वास्थ्य परीक्षणका लागि शिविर आयोजना गर्नु सराहनीय कार्य भएको बताउनुभयो। उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा समयमै स्वास्थ्य परीक्षण गरी रोगको पहिचान र उपचार गर्न सके पशुधनको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो। शिविरका कार्यक्रम संयोजक तथा गैंडाकोट जेसिजका सहसचिव डाक्टर सुभाष सापकोटाले पशुपालन बढी हुने क्षेत्रलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले कृषकलाई पशुपालन सम्बन्धी ज्ञान सिप तथा आवश्यक तालिम प्रदान गर्न पनि जरुरी रहेको बताउनुभयो। शिविरमा 40 भन्दा बढी पशु चिकित्सक तथा प्राविधिक सहितको टोलीले सेवा दिएको थियो। शिविरमा विशेष गरी गाई भैँसीको गोबर परीक्षण गरिएको थियो भने घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप समेत लगाइएको थियो। शिविरलाई गैंडाकोट नगरपालिका भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका औषधि सृजनशील टोल विकास संस्था गैंडाकोट छ कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेड इन्टस एनिमल हेल्थ VAMC फार्मास्युटिकल MDH फार्मास्युटिकल प्रणाली सिटिजन फार्मास्युटिकल र पाथिवरा भेट डिस्ट्रिब्युटर्स प्रणाली लगायत संस्थाले सहयोग गरेका थिए। कार्यक्रममा नेपाल भेटनरी विद्यार्थी एसोसिएसन नेपाल पोलिटेक्निक इन्स्टिच्युटका कमिटी अध्यक्ष मनिष खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने गैंडाकोट जेसिसका महासचिव कमल तिवारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। नेपाली काङ्ग्रेसका सांसद भीष्मराज आङदाम्बेले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग 7 दिनभित्र एकीकृत कार्ययोजना माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङदामबेले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न माग गर्नुभयो। त्यस्तै नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पहिचान भइसकेका 12 लाखभन्दा धेरै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल लाल पूर्जा वितरण गर्न सरकारसँग माग गर्नुभयो। उहाँले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न केवल राजनीतिक विषयलाई मात्र नभई सामाजिक न्यायको महत्त्वपूर्ण मुद्दा भएको बताउनुभयो। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै भाडा समेत बढाएको छ। निगमले 17 साउनबाट लागू हुने गरी इन्धनको मूल्य प्रति लिटर 20 रुपियाँ दरले बढाएको थियो। अहिले प्रति लिटर हवाई इन्धनको मूल्य 290 रुपियाँ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी 22 सेवा कम्पनीलाई जानकारी गराएको छ। बढेको मूल्य आजबाट कार्यान्वयनमा आएको छ। प्राधिकरणका अनुसार काठमाडौँबाट धनगढी रुटमा यसअघि 10,120 रुपियाँ रहेको फ्युल सरचार्ज अब बढेर 11,000 पुगेको छ। अर्थात् धनगढी जाने टिकटको मूल्य 880 रुपियाँले बढेको छ। सबैभन्दा बढी मूल्य भने विराटनगर धनगढी 1,290, नेपालगञ्ज भद्रपुर रुटमा 1,170 र जनकपुर धनगढी रुटमा 1,100 रुपियाँले वृद्धि भएको छ। काठमाडौँ माउन्टेन फ्लाइट रुटमा 685, काठमाडौँ भद्रपुरमा 605, काठमाडौँ विराटनगर 480, काठमाडौँ जनकपुर 260, काठमाडौँ भद्रपुर रुटमा 215 रुपियाँले टिकटको मूल्य बढेको प्राधिकरणले जनाएको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलको समग्र समस्या समाधान गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। मङ्गलबार आज सामाजिक सञ्जाल मार्फत उहाँले यस्तो आग्रह गर्नुभएको हो। घरेलु फुटबल पनि नियमित चलायमान हुनुपर्नेमा उहाँको जोड थियो। उहाँले लेख्नुभएको छ, साफ सास एफसी र विश्वकप क्वालिफायर्स मात्रै होइन, नेपालमा हुने लिग पनि नियमित र स्थायी रूपमा आयोजना हुनुपर्ने हुनु पर्दैन र नेपाली फुटबलको समग्र समाधान आजको आवश्यकता हो। शेर्पाले अगाडि लेख्नुभएको छ, देशमा 4 वर्षदेखि शहीद स्मारक लिग हुन सकेको छैन। यसको पछिल्लो संस्करण 2079-80 सम्पन्न भएको थियो। बी र सी डिभिजन लिग पनि नियमित छैन। हाल नेपाल विश्व फुटबल महासङ्घ फिफाको निलम्बनमा रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको निम्न चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन, चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका तथा मध्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिमका विकास र जनजीविकाका मुद्दामा प्रधानमन्त्रीको ध्यान आकर्षण। राष्ट्र बैङ्कमा थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको अर्थमन्त्री डाक्टर वाग्लेको भनाई। चाडपर्वलाई लक्षित ग्यास आयात बढाउने सरकारको निर्णय। चितवनमा नेपाली सेनाको 2 दिन फायरिङ अभ्यास हुँदै अभ्यास क्षेत्र वरपर नजान आग्रह। र गैंडाकोट छमा निशुल्क पशु स्वास्थ्य शिविर, 200 भन्दा बढी पशु पंक्षीको स्वास्थ्य परीक्षण। नेपाली फुटबलको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई पूर्व अध्यक्ष शेर्पाको आग्रह। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6, इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु, नमस्कार।

0: जन्ममिति प्रमाणित गर्न थियो। के कागजात चाहिन्छ होला?
1: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
3: अहिले साँझको 7 बज्यो।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
3: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
8: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
4: जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
4: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
5: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-35-8894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8994।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेको
9: छ। पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-55-50-9-34।
11: शुभ प्रभात गुरुआमा।
12: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौँ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
7: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
8: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 833 र 598 834

0: बाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाडा वृद्धि, बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग, सिंहदरबारमा समस्या समाधानको प्रयास।
1: इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन।
0: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न आदेश, संगीत रोयल्टी विवादमा सर्वोच्चद्वारा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश, सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग।
2: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय,
0: लुम्बिनी सरकार विस्तारमा ढिलाइ, विश्वासको मत पछि मात्रै मन्त्री परिषद पूर्ण हुने, जाजरकोटका भूकम्प पीडितको पुनर्स्थापनामा ढिलाइ, थप जनशक्ति पठाउन सांसदको माग।
3: जाजरकोटका भूकम्प पीडित कहिलेसम्म त्यो टौराभित्र बसिराख्ने हुन्? म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, पठाइएको जनशक्ति पनि पर्याप्त मात्रामा छैन, थप जनशक्ति पठाइयोस्।
0: र काठमाडौँको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी सुरु, नेपाली खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन्। संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ। अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्ड सहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ। कानूनी टकराव भन्दा सहमति र सहकार्यबाट समाधान खोज्नु नै दीर्घकालीन हितमा हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले खाली सिलिन्डर बुझाएर पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ। ग्यास अभावका कारण घर परिवार, होटेल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन्। कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन्। सल्यान, लमजुङ, मनाङ, गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायहरूले बताएका छन्। डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छ। छलफलमा नेपाल आयल निगम सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसायी थिए। नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको, उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्दा माग बढेको दावी गरेको छ। बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो।
1: यो ग्यासको चाहिँ बजारमा चाहिँ के देखियो भन्दाखेरि अलिकति इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन। र नर्मल कन्ज्युम्सन जो हो त्योभन्दा हल्का बढी नै 5% बढी नै आएको छ। तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्ट यो 7.1 अलिकति जाँदाखेरि 7.1 मान्छेहरूले के हो भन्दाखेरि डेली युजको लागि पनि त्यति रुचि नदेखाएर खाली सिलिन्डर पनि अलिकति होल्ड भइराखेको अवस्था, र ती अब 14.2 आइरहेको छ, सहजै पाइन्छ भने घरमा खाली छन् भने ती पनि भर दिउन भन्ने टेन्डेन्सी पनि भयो कि जस्तो कता कता हामीलाई लाग्छ त्यो बजार अनुगमनमा जाने किसिमको कुराहरूले।
5: त्यसैकै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेका थिए। समिति सभापति रहबर अन्सारीले घरायसी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यास छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। मन्त्री गौरी कुमारीले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले भारतबाट मासिक 50,000 मेट्रिक टन भन्दा बढी ग्यास आयात भइरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या केही दिनभित्र समाधान

ने दाबी गर्नुभयो। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 20 रुपैयाँले बढाएपछि आन्तरिक हवाई टिकटको भाडा पनि बढेको छ। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रुपैयाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाडा दर लागू गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ धनगढी रुटमा टिकट मूल्य 880 रुपैयाँ बढेर 11,000 रुपैयाँ पुगेको छ। विराटनगर धनगढी रुटमा सबैभन्दा बढी 1,290 रुपैयाँ, नेपालगंज भद्रपुरमा 1,170 रुपैयाँ र जनकपुर धनगढीमा 1,100 रुपैयाँले भाडा वृद्धि भएको छ। त्यस्तै काठमाडौँ पोखरा 315 रुपैयाँ, काठमाडौँ भैरवा 410 रुपैयाँ, काठमाडौँ नेपालगंज 655 रुपैयाँ, काठमाडौँ विराटनगर 480 रुपैयाँ तथा काठमाडौँ जनकपुर 260 रुपैयाँले हवाई भाडा बढेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई 3,00,000 रुपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष आज उक्त आदेश दिएको हो। अदालतले प्रारम्भिक सुनवाईपछि अधिकारीलाई 3,00,000 रुपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको भए पनि अधिकारी अन्य भ्रष्टाचार मुद्दामा प्रवक्षका लागि थुनामा रहेकाले तत्काल रिहा हुने सम्भावना भने कम छ। विशेष अदालतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अन्य प्रतिवादीहरूको मुद्दाको सुनवाई भने जारी रहेको छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका सदस्य एफएम रेडियोका संचालक

0: तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियोकर्मी विरुद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तिनका सञ्चालक व्यवस्थापक तथा रेडियोकर्मी विरुद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी घटनामा घाइते भई उपचार रविन्द्र मेहताको आज त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। मेहताको मृत्यु पछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरुङ अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङ बीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ। वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ। यसअघि गृहमन्त्री सुदन गुरुङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरुद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। 3 जनाको मृत्यु हुने गरी भइएको 2 समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ गरेको 13 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमएलए सांसद गुरुप्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीडितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
1: तर भित्रभित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय, त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानुनी रूपमा एउटा कागज खडा गर्नुभएको छ, तर विडम्बना, यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर उहाँले जे काम गर्नुभएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ? कसरी यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ? यो गम्भीर प्रश्न छ।
0: नेपाली काङ्ग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारी षड्यन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ। उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कारवाही र पीडितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।

0: शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नु हुँदैन।
1: साझा खबरमा अब खेल खबर। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। स्वर्गीय क्षितिज अरुण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो। तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ।
2: शिशुका लागि आमाको दुध अमृत समान, तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या।
3: एकदमै गाह्रो हुन्छ। अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै, बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने, अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
2: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन? रिपोर्टसँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम, विशेष श्रृङ्खला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौँ।
6: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको बैठकमा आज जाजरकोटका भूकम्प पीडितको पुनर्स्थापना र पुननिर्माणका काममा ढिलाइ भएको विषय समेत सांसदले उठाएका छन्। सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीडितको पुनर्स्थापना र पुननिर्माण कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ। उहाँले पुननिर्माणका लागि परिचालन गरिएको जनशक्ति पर्याप्त नभएको भन्दै थप जनशक्ति खटाउन आग्रह गर्दै भूकम्प पीडित अझै कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ। सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेश सभा बैठक बोलाउने तयारी गरेको छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता साझेदार दलका केही प्रदेश सभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि

0: गरेको हो। सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाँड टुङ्ग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ। शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नु र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ्दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढिरहेको छ। कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्?
1: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दुध नआएकाले बाध्य भएर बोतलको दुध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
2: सुरुम सुरुम त म दुध नै आवाए अनि बोतलके दुध खुवाऊ अनि एक हप्ता पछि मने धीरे धीरे आए लागल तो मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़त तो एक मारे अपन छाए के कहते तो बोतल के दूध फिर खवाई थो अपन फिर खवाई थो।
1: बास्कडी का ही सिर्जना रसायली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
3: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब घा हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्नो दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनी बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
1: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुत्केरी बिदा दिए पनि छ महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
4: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने सरकारले चाहिँ अब 98 दिन सुत्केरी बिदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले छ महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ छ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौँ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनका लागि फुर्सद पनि हुँदैन। उसँग खेल्न पर्ने उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा चाहिँ उसलाई हामीले समय दिन सकेनौँ कि जस्तो लाग्छ कतिखेर।
1: आमाको दुध पहिलो खोप र मस्तिष्क विकासको महत्त्वपूर्ण तत्त्व हो। बच्चा 2 वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दुध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढी नगर अस्पतालकी सिनियर अनमी अस्मिता पौडेल।
5: आमाको दुधलाई अमृत समान नै मानिन्छ होइन। बच्चा रहेदेखि 2 वर्षसम्म 80% दिमाग बन्ने हो होइन। त्यो मध्येमा 6 महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्त्व चाहिँ दुधमा पाइन्छ। हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ। 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन। त्यही भएर चाहिँ यो एकदम आवश्यक भएको हो।
1: नेपालले 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको सङ्ख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी बिदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सिआइएन रेडियो गुरुबाबा, बर्दिया।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने
6: जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर जग खार्नी ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ
0: घर बनाउने सही स्थान पत्ता लगाउने सजिलो उपाय के होला मौसम र मौसमी विपद बारेको सही जानकारी सहितको विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
7: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको
8: हरेक कमजोरी आँखाले देखिँदैन कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ
9: गर्भवती हुँदा के खाने
8: स्तनपानको मात्रा कसरी पुर्याउने
9: शिशुलाई कहिलेदेखि थप खाना दिने
8: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार
9: यसको जवाब अनुमानमा होइन
8: हामी खोज्दैछौँ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट
9: रेडियो कार्यक्रम पोषण संवाद सिआइएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
8: सँगै सिआइएन को फेसबुक पेज युट्युब र टिकटकमा पनि पोषणको सही जानकारी स्वस्थ जीवनको बलियो तयारी
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृङ्खला हेलो मौसम
11: पहिरोको जोखिमबाट बचाउन कस्तो स्थानमा घर बनाउने पहिरोको जोखिम नहुने घरको जग कस्तो होला नमस्कार म सन्तोष गन्धर्व घर बलियो बनाउनलाई पहिला जग बलियो हुनुपर्छ भन्ने झैँ घर निर्माण गर्दा स्थान कस्तो हुन्छ भन्ने विषय पनि महत्त्वपूर्ण हुने विज्ञहरूको भनाइ छ मुख्य गरी बर्खामा सामान्य भिरालो जमिनमा पनि पहिरोको जोखिम हुने भएकाले घर निर्माण गर्दा त्यस्तो स्थानको पहिचान गरी विज्ञको सल्लाह अनुसार घर निर्माण गर्नुपर्ने हुन्छ घर निर्माण गर्दा जगको अवस्था कस्तो बनाउने स्थानको छनौट र माटो कस्तो हुनुपर्छ हामीले पहिरो विज्ञ डाक्टर बसन्तराज अधिकारीसँग कुराकानी गरेका छौँ
6: अब के भने म अघि नै निवेदन गरेँ म गाउँमा जन्मेको मान्छे हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन अनि त्यो चाहिँ गएपछि के हुन्छ भने पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त खेतमा चाहिँ नि पानी लाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी बग्ने भयो नि त जता पनि बग्ने भयो अथवा चाहिँ हिजो भलबाट बग्नुपर्ने पानी सोरिएर आयो भनेपछि एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ नेपालमा धेरै रोडहरू अघि नै मैले हजुरलाई सुरुमा निवेदन गरेँ धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन् त्यस कारण अझै पनि फेरि जोडेर म के भन्छु त पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ
12: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने एउटा त भलकुलोको कुरा भयो गऱ्यो होइन अरू के
6: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने अर्को कुरा चाहिँ हामीले यो घाँस जुन घाँसहरू त्यस्तो रोप्ने त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरेस हामी टार भन्छौँ खेतहरू बनाउने त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ किनभने पानी जम्मा हुने भयो नि त अनि त्यो पछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ली सुरु गरेछ नि त्यहीँनिर रोकिहाल्नुपर्छ कि
12: नत्र चाहिँ
6: त्यसले रोकिहाल्नु पर्यो नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन हो त्यसले गर्दा चाहिँ माथिबाट माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने
12: मैले अर्को पनि देखेको थिएँ यहाँलाई मैले कुरा सेयर गरिहालेँ जस्तो अलिक भिरालो छ माटो बगिरहेछ भने त्यहाँनिर टिन हुन्छ नि अहिले त सजिलोसँग पाउने सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने पनि गर्नुभएको देखाएको थियो कि त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ
6: अब त्यो चाहिँ मैले यसै भन्न सक्दिनँ हेर्नुहोस् होइन किनभने त्यो मैले अघि नै भने नि पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो तिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
12: जस्तो तिरपालकै कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारि टाङ्गेर अनि त्यो गरिदिनु भएको पनि देखाएको थियो।
6: त्यो चाहिँ अल्पकालीन हो, त्यो अल्पकालीन किन भनेको अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त। त्यो कमजोर कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त, त्यसको लागि हो। तर त्यो अल्पकालीन हो, दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
12: त्यो त धेरै ठाउँमा गरिरहेको देखिरहेको हुन्छ कि तिरपालले टाँगेर भनेपछि त त्यस्तो बेलामा ल पानीभित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन? त्यो
6: पहिरो जाने जोखिम हुनसक्छ, तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउनुहुन्छ नि त्यो चाहिँ कम हुन्छ। त्यस कारण त्यो किन गरिरहेछौँ भन्ने कुरो बुझ्नु पऱ्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। दोस्रो कुरा चाहिँ त्यो पहिरो चाहिँ कस्तो हो भनेर थाहा भएको, तर त्यो रोकथाम गर्न अलिक धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलि तत्काल बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको, भने अब के गर्ने त भन्छ कमसेकम यसलाई ताल दियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुनसक्छ।
12: हर्बर हुँदाखेरि देखिन्छ कि बाटोमा हुँदाखेरि कहिले भिरालो छ अनि त्यो भिरालो जमिन चाहिँ काटेर तासेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक ठाउँ त बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि त्यो चाहिँ कतिको सही हुन्छ त्यस्तो गर्दाखेरि अब घर लामो समयसम्म बचाउन सक्ने अथवा पहिरो जाने जोखिम?
6: घरको जग खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने, र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्त्वपूर्ण कुरा हुन्छ।
12: ख्याल गरियो भने घर बच्छ,
6: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु, जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर, जग खार्नी ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पऱ्यो। अदरवाइज तपाईँलाई चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
12: त्यसो भए जग खार्दाखेरि चाहिँ के ध्यान दिने त?
6: हो, जग खार्दाखेरि अघि नै मैले भने फेरि निवेदन गर्छु, सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
12: नेपालको त धेरै ठाउँ भिरालै छ,
6: आउँदैछु त, नेपालमा चाहिँ धेरै बस्तीहरू पुराना पहिरोहरूमा बसेका छन्। भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भने जस्तो मक्किएको कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ हामी फ्र्याक्चर भन्छौँ, त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिक विचार गर्नु पऱ्यो।
12: आँखाले हेर्दा नि थाहा हुन्छ,
6: थाहा भइहाल्छ, मजाले थाहा हुन्छ होइन। पहिलो त्यस्तो ठाउँ, दोस्रो चाहिँ तपाईँको जमिनको बनौटै हेर्दै थाहा हुन्छ क्या। जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरो ल्याएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्षदेखि त्यहाँ चाहिँ जम्मा भएर बसेको छ र अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू, अघि मैले खोलाको नजिक बनाउनु भएन भने जस्तै, तर जग खार्ने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुर्दिन्छ।
11: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयवस्तुका साथमा उपस्थित हुनेछौ। नमस्कार।
0: हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको छ। बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग रहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीको आग्रह छ। विमानस्थल पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न विशेष अदालतको आदेश छ। सर्वोच्चले संगीत रोयल्टी विवादमा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश दिएको छ। सांसदहरूले सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग गरेका छन्। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ थप जनशक्ति पठाउन माग गरिएको छ। र काठमाडौँको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू, नेपाली खेल क्षेत्रको विकासमा कुनै पनि कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता रहेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
13: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्य अगाडि, गैंडाकोट 5, मोबाइल 98612024437।
14: अहिले रातिको आठ बज्यो।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
8: मेरो तोला जान्दो सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार, विज्ञापन बो।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
14: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
15: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
14: भयो दाइ।
4: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिम कि क्या हो?
1: पख्नुस् नानी, जे पाए त यो कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
4: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नगरपालिका, वडा नम्बर 6, 8 र 9, नवलपरासी बर्दघाट, सुस्ता पूर्व। कर्मचारी आवश्यकता। त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 5 को कर्मचारी पदपूर्ति उपसमितिको मिति 2083 4 महिना 14 गते बसेको बैठकको निर्णय अनुसार तपसिलमा उल्लेख भए बमोजिम करारमा कर्मचारी छनौट गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूबाट तपसिलको विवरण सहित दरखास्त आह्वान गरिएको जानकारी गराउँदछौँ। पद ऋण सहायक प्राविधिक संख्या 1 जना, नियुक्तिको किसिम करार, न्यूनतम शैक्षिक योग्यता, मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस 2 वा सोसर उत्तीर्ण गरेको, साथै कम्प्युटरमा राम्रो क्षमता भएको। दरखास्त दिने अन्तिम मिति यही साउन 29 गतेसम्म कार्यालय समयभित्र। दरखास्त पेश गर्ने स्थान त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय, गैंडाकोट 5, काङ्ग्रेस चोक। सेवा सुविधा सञ्चालक समितिको निर्णय अनुसार। परीक्षाको किसिम लिखित र मौखिक। सम्पर्क मिति 2083 भाद्र 1 गते, बिदा परे सोको भोलिपल्ट। पेश गर्नुपर्ने कागजातहरू: उम्मेदवारको दरखास्त निवेदन, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणित पत्र र आफ्नो व्यक्तिगत विवरण, बायोडाटा। सम्पर्कको लागि मोबाइल नम्बर 98550 39 922। संयोजक कर्मचारी पदपूर्ति उपसमिति त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 5, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने।

0: भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
0: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
0: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई चाहिँ आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
0: पेटमा यो आन्द्रा खा लागेको भन्ने अब उहाँ दुबईमा कति खर्च गर्यो 8-9 लाख खर्च गर्यो काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
0: त्यस सरसँग गएर यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सन्चो बनायो केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 50 9 34।
3: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम। समुदायको आवाज।

0: दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
4: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
3: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
5: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
6: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550074503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
7: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
8: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
7: ल ल गएर तुरुन्त बुक गरिहाल है
9: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
6: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 9612204437 सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ सम्पत्ति कर घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर सवारी साधन कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ
10: समयमै कर तिर्नुहोस् दण्ड जरिवानाबाट बस्नुहोस्
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश
11: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुकुम्बासी समस्या समाधान बारे संसदमा विपक्षीहरूले उठाए संयुक्त आवाज, मन्त्रीले गरिन सहयोगको अपेक्षा।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति कहिलेबाट?
2: एक हप्ता 10 दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
0: आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी र अन्तर्राष्ट्रिय प्रसङ्गमा युरोपेली सङ्घद्वारा अवैध आप्रवासी समस्यासँग जुझेको स्पेनको प्रशंसा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इरान युद्धका कारण तेलको मूल्य बढेपछि ठूला तेल कम्पनीहरूले कीर्तिमान कायम राख्ने गरी नाफा भएको घोषणा गरेका छन्। विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले पछिल्लो 3 महिनामा नाफा 44% बढेको जनाएको छ। यो वृद्धि इरानले स्ट्रेट अफ होर्मुजमा गरेको अवरोध र रेड सीमा हुथी विद्रोहीहरूले साउदी जहाजहरूमाथि गरेको आक्रमणका बावजुद भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण अत्यधिक नाफा कमाइरहेका भन्दै तेल कम्पनीहरूको आलोचना गरेका छन् र उपभोक्ताका लागि तेलको मूल्य घटाउन माग गरेका छन्। यसैबीच कतारले अमेरिका र इरान बीचको युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासलाई अन्य मध्यस्थता गर्ने राष्ट्रहरूसँग मिलेर निरन्तर अघि बढाइरहेको जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कतार, पाकिस्तान र ओमानले वार्ता सहज बनाउन आपसमा नजिकबाट समन्वय गरिरहेका छन्। तर अहिलेका लागि अमेरिका र इरान बीच प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको पनि उनले बताएका हुन्। गत साता 70,000 भन्दा बढी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको भूभाग सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले जनाएको प्रतिक्रियाको प्रशंसा गरेका छन्। आज भएको भिडियो कन्फरेन्समा युरोपेली संघका आप्रवासन प्रमुखले ठूलो संख्यामा भएको अवैध प्रवेशका लागि गलत सूचना र मानव तस्करहरूलाई दोष दिएका छन्। उनले सीमा सुरक्षा बलियो बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन्। अहिले अधिकांश अवैध आप्रवासीहरू फेरि मोरक्को फर्किसकेका छन्। गाजा सिटीमा सन् 2023 भएको इजरायली आक्रमणमा ध्वस्त भएको आवासीय भवनको भग्नावशेष मुनि पुरिएका 112 जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ। उनीहरू ती 300 भन्दा बढी मानिस मध्ये थिए जो उक्त आक्रमणमा मारिएका थिए। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, गाजा सिटीबाट सार्वजनिक भएका दृश्यहरूमा पीडितहरूको शव सडकमा लहरै राखिएको देखिन्छ र ती शवलाई प्यालेस्टिनी झण्डाले ढाकिएको छ। शोकाकुल परिवारका सदस्यहरूका अनुसार हालै नागरिक सुरक्षा निकायले सञ्चालन गरेको उद्धार अभियानमा परेका शवहरू मध्ये 40 जना बालबालिका, 38 जना महिला र 7 जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। बीबीसीकी योलान्ड नेलको भनाए, गाजाभरि अझै पनि भग्न अवशेष मुनि हजारौं मानिसका शव बेपत्ता रहेको अनुमान गरिएको छ। र फ्रान्सका अधिकारीहरूका अनुसार ब्रिटेन पुग्न इङ्ग्लिस च्यानल पार गर्ने प्रयास गरिरहेका आप्रवासीहरू चढेको डुङ्गामा आगलागी भएपछि करिब 160 जनाको उद्धार गरिएको छ। यो घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पक्षमा पुनः स्वागत छ। भूमिहीन तथा सुकुम्बासीहरूले भोग्दै आएका समस्याको दिगो समाधानका लागि प्रतिपक्षी दलहरूले संसदमा संयुक्त रूपमा आवाज उठाएका छन्। जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस सहित विपक्षी दलका सांसदहरूले सुकुम्बासी समस्यालाई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले भने सुकुम्बासी समस्या सम्बोधन गर्ने काम अगाडि बढिसकेको भन्दै सरकारको प्रतिरक्षा गरिन्। सुनौ एक रिपोर्ट। नेपाली काङ्ग्रेसका सांसद भीष्मराज आङदेम्बे प्रस्तावक, नेकपा एमालेका ऐन बहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरएन राई समर्थक रहेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि आज छलफल भएको हो। आङदेम्बेले वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यले प्राथमिकीकरण सहित उपयुक्त स्थानमा स्थानान्तरण र पुनः स्थापना गर्नुपर्ने बताए।
4: सरकारले स्थायी समाधानको समय सीमा घोषणा गर्नुपर्दछ। वास्तविक भूमिहीन भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिट्टो सम्पन्न गरियोस्।
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी समस्याको समाधान राजनीतिक विषय नभएको बताइन्। समस्या समाधानमा आफ्नो पार्टी सरकारसँगै हुने प्रतिबद्धता उनले जनाइन्।
5: हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या सँगसँगै एउटै डालोबाट नै हामीले समाधान गर्न पर्ने परिस्थितिमा छौँ।
0: नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले पूर्व तयारी बिना सरकारले सुकुम्बासी बस्तीहरू हटाएको आरोप लगाए। सुकुम्बासी समस्याको व्यवस्थित समाधान हुनुपर्ने उनले उल्लेख गरे।
6: अहिले भूमिहीन अव्यवस्थित र सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्नुपर्छ, तर यो तरिकाले होइन। सरकारले तात्तै खाउँ जल्दी मरौँको जुन प्रवृत्ति देखाएको छ, यसको परिणामहरू पनि सरकारले सायद भोगी नै राखेको छ, र त्यो नहोस् भन्ने हाम्रो शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले नागरिकलाई राज्यले उचित व्यवहार गर्नुपर्नेमा जोड दिए।
7: नागरिकलाई अनागरिक ढङ्गले व्यवहार गर्नु हुँदैन। हाम्रो देश भनेको हिजो कुनै देशबाट निकाला गरेको नागरिकहरूले पनि आश्रय दिने अथवा बासस्थान दिने देश हो, तर आफ्नै देशको नागरिकलाई अनागरिक ढङ्गले व्यवहार गर्नुहुन्न सरकारले, त्यो म अनुरोध पनि गर्न चाहन्छु।
0: छलफलका क्रममा उठेका विषयबारे बोल्दै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्या सम्बोधनको विषयलाई सरकारले गम्भीर रूपमा लिएको भन्दै समाधानमा लाग्ने समय सबैको सहयोगमा निर्भर गर्ने बताइन्।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: उनले सुकुम्बासीहरू लामो समयदेखि बस्दै आएकै स्थानमा जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
1: नेपाल सरकारले उहाँहरू जहाँ बसिरहनु भएको छ लामो समयदेखि त्यही दिने गरिकन व्यवस्था अगाडि काम कारवाही अगाडि बढिरहेको छ, तर कहिलेकाहीँ त्यो नेगेटिभ लिस्टमा भएको जग्गाहरूको हकमा मात्रै त्यसमा नेपाल सरकारले चाहिँ उहाँहरूलाई स्थानान्तरण अर्को ठाउँमा चाहिँ सिफ्ट गर्नुपर्ने हुन्छ।
0: सरकारले काम थालिसकेको भन्दै सत्तारूढ दलका सांसदहरूले सुकुम्बासी समस्याबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावको औचित्यमाथि प्रश्न गरे। अर्को विषय, खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला उक्त विषयले संसददेखि संसदीय समिति तथा प्रधानमन्त्री कार्यालयसम्ममा प्रवेश पाएको छ। आज एकै दिन प्रतिनिधि सभाको बैठक, संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा त्यसबारे छलफल भएको हो। ग्यास उद्योगीहरू सहितको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलको निष्कर्षबारे हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोधेका छौँ।
8: खास गरी एलपी ग्यासको आपूर्ति र वितरण दुईटै पक्षमा कतै समस्या हो कि भन्ने लाइनमा नै आज छलफल केन्द्रित रह्यो, र हामीले के पाएका छौँ भने अहिले पछिल्ला दिनहरूमा भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, बरु बढ्दै गएको अवस्था छ। यहाँ आइसकेपछि मार्केटमा जाँदाखेरि कतै त्यसको सन्तुलन वितरण बिग्रेको हो कि भन्ने लाइनमा उद्योगीहरूसँग हामीले परामर्श पनि गऱ्यौँ, र के पनि भन्यौँ भने वैकल्पिक सिलिन्डर नभएको ग्राहक हुन्छ नि हजुर, उसको पहिचान गरेर उनीहरूलाई चाहिँ सुनिश्चित गर्नु पर्यो, उसले पाएको सुनिश्चित गर्नु पर्यो, यो विषयबाट अगाडि बढौँ। र गृह मन्त्रालयबाट हिजो साँझ मात्रै कलेक्सन भएको डाटाको आधारमा आफ्नो जिल्लामा अलि समस्या देखिएको भन्ने विषय आयो, त्यो आफ्नो जिल्लामा अलि बढी प्राथमिकता दिएर वितरण प्रणालीलाई सुधार्ने भन्ने सहमतिका साथै हामी उठ्यौँ हजुर।
0: कुन कुन जिल्लामा अलि बढी समस्या देखिएको छ?
8: जिल्लाको नाम म यहाँ ठ्याक्कै लिन्छु, गृह मन्त्रालयबाट सङ्कलित डाटाको आधारमा हो। सुनसरी, प्युठान, काठमाडौँ, भक्तपुर, पर्सा, मकवानपुर, सुर्खेत र सोलुखुम्बु।
0: हजुर, यी जिल्लाहरूमा आपूर्तिमै हो अथवा के समस्या देखिएको मुख्य चाहिँ?
8: भनेको बेला ग्राहकहरू उपभोक्ताहरू जाँदाखेरि ग्यास पाएनन् भन्ने खालको विषय उठ्यो। अब त्यसको पनि सबै ठाउँ नहोला, तथापि ती जिल्लाबाट आउँदाखेरि अलिक समस्या परेको हो कि भन्ने लाइनमा आयो। अब हामी समस्या परेकोमा समाधानमा नि जानु पर्यो, र सिस्टमिक कुनै समस्या छ भने ट्र्याकिङ गर्नुपर्ने छ, सिलिन्डरको अवस्था हेर्नुपर्ने छ भने त्यो पनि सुधार गरेर जाउँ भनेर दुई तिनवटा अरू कुरा पनि उठेका छन्। यहाँ पेट्रोलियम कानुनको विषयमा सुधार गर्ने विषय अनि व्यावसायिक सिलिन्डर छुट्टै गराउने विषय यी पनि छन्। तर तत्कालीन समाधान भनेको त नपाएकोलाई पाउने अवस्थाको सृजना गर्नु पर्यो होइन र, त्यो भएर विकल्प नभएको उपभोक्तालाई चाहिँ सम्बोधन गरेर जाने पनि विषय हामीले चाहिँ उठाएको।
0: यहाँले चाहिँ आपूर्ति नियमित जस्तै भइरहेको भन्नुभयो, पाउने ग्राहकहरूको लाइन चाहिँ देखिन्छ, समस्या कहाँनिर देखियो? आज स्वयं व्यवसायीहरूसँगै छलफल गर्दाखेरि चाहिँ के औल्याए उनीहरूले?
8: हामी संसदीय समितिको पनि बैठकमा सेयर गर्न पुगेका थियौँ के हो त समस्या भन्ने बारेमा, उहाँले जिज्ञासा राख्नु भएको थियो। यो के देखिन्छ भने यहाँलाई बताउँदाखेरि आधा सिलिन्डर हुँदाखेरि उनीहरू त्यति इच्छुक नभएको ग्राहकहरू पनि अहिले फुल सिलिन्डर हुने बेलामा त्यति बेलाका सिलिन्डर पनि बाहिर बजारमा निस्कन खोजेको देखिन्छ ट्रेन हेर्दाखेरि। भनेपछि डिमान्ड अथवा माग चाहिँ एकैचोटि बढ्ने देखियो हजुर। हामीले आपूर्ति बढाएर जाँदाखेरि पनि त्यो माग सम्बोधन भइरहेको छैन, भनेपछि हामीले भारतीय सरकार आइओसीलाई पनि रिक्वेस्ट गर्ने कुरा अगाडि बढाएका छौँ। हुन त साबिकभन्दा अहिले घटेरै आएको छ, तर त्यो चाहिँ सिलिन्डर चाहिँ मार्केटमा आउने क्रम फेरि हामीले सोचेभन्दा बढी आइरहेको हुनाले हामीले भनेकै बेला उहाँहरूले दिनसकेका छैनौँ। अनि टेकुमा वैकल्पिक बिक्री वितरण पनि भइरहेको छ, लाइनहरू पनि देखिरहेको छ होइन। यी कुराहरूमा उद्योगीहरूलाई पनि अलिक बढी जिम्मेवार बनेर जहाँ जहाँ समस्या छ त्यहाँको पहिले हल गरेर अगाडि बढ्नुहोस् भनेर हामीले चाहिँ आज भनेका छौँ।
0: आसन्न चाडबाड ठुला चाडबाडहरूलाई मध्यनजर गर्दै त्यसका लागि के छ आपूर्तिको यहाँहरूको योजना? आजको बैठकमा त्यसबारे पनि छलफल भएको सुनियो।
8: हरेक वर्ष गर्छौँ नै होइन, यो साउन महिनाको अन्तिम अथवा भरेको सुरुमा हामीले छुट्टै त्यसको मिटिङ गर्ने तयारी गर्ने सुपथ मूल्य पसलका कुरामा जाउँला। तर अहिले चाहिँ यो खाना पकाउने ग्यासको समस्या एक हप्ता दस दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
0: उसो भए अब हप्ता दस दिनमा ग्यासको सहज आपूर्ति हुन थाल्छ?
8: हजुर हो, हामीले आशा गरेको पनि त्यही नै हो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। कोशी प्रदेश सम्बन्धी एउटा विषय, नेकपा एमालेको नेतृत्व पंक्तिले दबाब दिइरहे पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन अस्वीकार गरेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्। यसै सन्दर्भमा हामीले कार्कीलाई तपाईँले राजीनामा दिन नमानेकै हो भनेर सोधेका छौँ।
9: पार्टीले राजीनामा दिनु भनेको छैन, केही साथीहरू प्रदेशको इन्चार्ज मेरै तहको साथी आएर राजीनामाको कुरा गर्नुभएको हो। मैले भने तपाईँको कुरा मेरो लागि पार्टी निर्णय हुँदैन, पार्टीले संस्थागत ढङ्गले माथिबाट अध्यक्षले लेखेर पठाएपछि हुने हो। त्यसले गर्दाखेरि यो तपाईँ र म एउटै लेभलको भएको हुनाले तपाईँले यो मलाई भन्न पनि मिल्दैन। अहिले राजीनामा दिनुपर्ने आवश्यकता पनि छैन र नेकपा एमाले नेपाली काङ्ग्रेस माओवादी केन्द्र लगायतका दलहरू एक ठाउँ उभिनु पर्ने बेलामा आफा पनि दलभित्र हामीले पक्ष विपक्षमा लाइनहरू लगाउने उभिने हो भने त्यसले राम्रो म्यासेज जाँदैन।
10: त्यसो भए अबको एक वर्षका लागि नेतृत्व परिवर्तन नगरौँ भन्ने तपाईँको कुरा?
9: कुनै प्रश्न नउठेका सुशासन अनुशासन क्रियाकलापमा कुनै प्रश्न नउठेका मान्छेहरू कन्टिन्यू गर्दा हुन्छ भन्ने मेरो मान्यता हो। यद्यपि यो मेरै सन्दर्भमा मात्रै मैले भनेको होइन, यसलाई आम पब्लिकले पनि अहिलेको बेला सत्ता समीकरणका फेरबदल मुख्यमन्त्रीहरूका फेरबदललाई नेपाली जनमतले राम्रो मानिरहेका छैन।
10: तर पार्टी नेतृत्वले त अर्को दलसँग विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने सहमति गरिसकेको सन्दर्भमा
9: त्यो पनि सैद्धान्तिक रूपमा भेटेको कुरा थियो। अब त्यो भइसक्यो, त्यसलाई हामीले के भनेका छौँ भने जे छ जुन जुन ठाउँमा जुन जुन पार्टीको नेतृत्व अहिले छ र उसको भागमा परेको छ भने त्यसलाई कन्टिन्यू गरेर जाँदा हुन्छ भन्ने मेरो भनाइ हो।
10: यहाँको अडान त पार्टी नेतृत्वको चाहना विपरीत देखियो नि त होइन?
9: पार्टी नेतृत्वको विपरीतको चाहना होइन, म पनि पार्टीको एउटा अगुवा कार्यकर्ता हो, पोर्टफोलियोको हिसाबले अहिले सचिव हो र यो तहमा मेरो छलफल पनि भएको छैन माथि नेताहरूसित। त्यसले गर्दा छलफलै बेगर कोही एउटा व्यक्ति मेरै समानको अथवा मेरो भन्दा तल्लो मात्रको मान्छे आएर मलाई निर्देशन गर्ने हैसियत चाहिँ राख्ने स्थिति बन्दैन।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की साथी अशोक दाहालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय, गत साता 70,000 भन्दा बढी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको सिउटा प्रवेश गरेपछि युरोपेली सङ्घ ईयुका सदस्य राष्ट्रहरूले स्पेनले परिस्थितिको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवत जावतको व्यवस्था गर्ने सिङ्गन व्यवस्थाबाट स्पेनलाई निलम्बन गर्नुपर्ने सुझाव आएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: सिउटा प्रवेश गरेका मध्ये झण्डै 69,500 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको ठानिएको थियो। स्पेन तर्फको सीमामा 72 जनाको र मोरक्को तर्फ 11 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। यो विषयमा आज युरोपेली संघ ईयुका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समा आकस्मिक बैठक गरेका हुन्। सिउटाको घटनाले ईयुका 27 सदस्य राष्ट्र बीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले सङ्कटको तत्काल व्यवस्थापन गरेको भन्दै उनको प्रशंसा गरेकी छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
12: अहिले रातिको 9 बज्यो।
13: हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
14: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
15: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
16: मानसिक समस्याबाट बच्ने उपायहरू।
17: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
16: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
17: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
16: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
17: असल साथीहरूसँग मात्रै संगत गरौं।
16: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
17: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
16: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
20: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
19: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
20: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
21: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व।
22: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
23: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
24: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
25: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
26: सर्जरी सम्बन्धी सेवा,
25: हाड जोडी सम्बन्धी सेवा,
26: स्त्री तथा प्रसूति रोग सेवा,
25: बाल रोग सेवा,
26: न्युरो सर्जरी सेवा,
25: न्युरो साइकियाट्रिक सेवा,
26: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
24: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
27: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
21: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
27: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
28: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
29: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरुका लागि सिंचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरुका लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरु, विभिन्न प्रकारका तिरपालहरु पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरु र हरेक प्रकारका प्लास्टिकका सामानहरुको लागि
1: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834।

0: زي فان اكس اي قسم لفظ.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कँदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ. गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन.
2: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधी खाएर सन्चो भएन.
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए.
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
2: कैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएथेँ त्यो मैले पुरा पाएँ.
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
2: त्यस सरसँग गएर यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवन दे देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509 34
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नौलपुर
8: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदायको आवाज

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

ओम श्री परमात्मने नमः। श्री मौल कालिका दिव्ये नमः। विद्यताम समप्रभाम ऋग्वेदे स्कन्धस्थितम् ईशानम् कन्याभिः करवाल खेट विलस दस्ता विरासेविताम् हस्ते शकरगदा शिखेट विशिखां शापं गुणं तर्जनीं बिभ्राणाम् अनलातिकां शशिधरां दुर्गां त्रिनेत्रां भजे। देवी भगवती मौल कालिका का चरण में हार्दिक नमन। तपाईंको अन्तरदिल में विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईंलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि प्रविधि संयोजन मित्र राजेन्द्रका साथमा आजको यो सुगत व्यवसायमा तपाईँ हामी दिव्य यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौल कालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल श्रावण 20 गते बुधबार, तदनुसार अगस्त 5 तारिक सन् 2026, अहिले श्रावण कृष्ण पक्षको सप्तमी तिथि, सप्तमीको घडीपला रहेको छ 30 घडी 3 पला, जसको अवधि हुनेछ अपराह्नको 5 बजेर 31 मिनटसम्मको। यसै गरी अश्विनी नक्षत्र रहेको छ 34 घडी 33 पला, यसको अवधि भने सायङ्कालको 7 बजेर 19 मिनटसम्मको रहेको छ। साथै सूर्ययोग छ, करणमा भद्राकरण छ, यसै गरी बब एवं बालवकरण रहेको छ, आनन्दादियोगमा मृत्युयोग छ। मेष राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ, दिनमान 33 घडी 18 पलाको रहेको छ। सूर्योदय बिहान 5 बजेर 29 मिनटमा हुँदैछ भने सूर्यास्त साँझ 6 बजेर 48 मिनटमा हुनेछ। आज अष्टमी व्रतमको पावन दिन।

रहेको छ। यद्यपि तिथिले सप्तमी रहे तापनि अष्टमी व्रतमको यो शुभ दिन रहेको छ। आउनुहोस् भक्त साधक, सर्वप्रथम शक्तिको उपासनाबाट दिनको प्रारम्भ गरौँ। शक्ति यस्तो शक्तिको नाम हो भगवती देवी, जसका अनुकम्पद्वारा प्राणीहरू जीवन प्राप्त गर्दछन्, विभिन्न किसिमका शक्तिहरू सामर्थ्यहरू प्राप्त गर्न सफल बन्दछन्। उनी शक्तिमय माता भगवती देवीको उपासनाका सन्दर्भमा, स्थानीय शक्तिशाली देवी मौलकालिकाको चरणको उपासनाका सन्दर्भसँग जोडिँदैछौँ। तपाईँ यस्तो पवित्र क्षेत्र भ्रमण गरिसक्नु भएको छ अथवा त्यहाँ पुगेर पूजा उपासना गर्ने योजनामा हुनुहुन्छ, निश्चय पनि सही ठाउँ तपाईँले छनौट गरिरहनु भएको छ। नेपालका अधिकांश भक्तहरूद्वारा पूजा एवं दर्शन गरिने मन्दिर मध्येमा मौलकालिका भगवतीको मन्दिर पनि एक हो, जसमा हरेक दिन 1500 को हाराहारीमा श्रद्धालु भक्तजनको उपस्थिति रहनुका साथसाथै केवल कारद्वारा तथा पैदल मार्गद्वारा यस क्षेत्रमा पुग्ने साधकहरूको संख्या उल्लेख्य रहँदै आएको छ। यो ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट समेत महत्त्व राख्ने पवित्र भूमि भएको कारणले पनि धेरैको ध्यान यतातर्फ आकर्षण भएको हो। आउनुहोस् तपाईँ पनि मनका इच्छा आकाङ्क्षाहरू पूर्ण गर्नुहुने शक्तिमयी माता भगवतीको उपासना गरी कृतकृत्य बन्नुहोस्। धर्मार्थ काममोक्ष सबै किसिमका पुरुषार्थ प्राप्तिका लागि भगवती उपासना गरिनुहुन्छ। यसका प्रत्यक्ष प्रमाणहरू धेरै रहेका छन्। श्रद्धालु भक्तजनहरू यहाँ पूजा भाकल गरिसकेपछि आफ्ना कैयौँ अधुरा सङ्कल्पहरू पूर्ण भएको बताउनुहुन्छ। तपाईँलाई पनि त्यो सफलता प्राप्ति होस् हामी प्रार्थना गर्दछौँ। भगवती देवीको चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अनि तपाईँप्रति यो जानकारीमूलक सन्देश निवेदन गर्दै अबको क्रममा भने हामी सुन्दैछौँ भगवान श्री बुद्धको यो वचन।

हुनुहुन्छ भगवान श्री बुद्धको यो भजन यहाँलाई स्वागत गर्दछ कार्यक्रममा अभिवादनशीलस्य अभिवादनशीलानाम तथा वृद्धोपसेविनाम चत्वारि तस्य वर्धन्ते आयुः प्रज्ञा या सुबलम्। आजको यो नीति श्लोकबाट आजको बसाइलाई उठान गरे। यो पङ्क्तिले अभिवादन किन गर्ने, नमस्कार किन गर्ने यी कुराहरूलाई खुलस्त पार्नेछ। आजको सन्दर्भ नै रहेको छ नमस्कार किन गर्ने, हात किन जोड्ने अथवा देवता आदिलाई किन वन्दना गर्ने। यही जिज्ञासाको सेरोफेरमा रहेर आजको बसाइलाई हामी पूर्णतातर्फ डोर्याउनेछौँ। आउनुहोस् भक्त साधक, अभिवादनका महत्त्वहरूलाई बुझौँ। यसका आध्यात्मिक महत्त्व त छँदैछन् नै, साथसाथै यसका वैज्ञानिक, समाज मनोवैज्ञानिक अथवा समाज वैज्ञानिक कारणहरू यिनलाई समेत ध्यानमा राखौँ। विनम्रताको भाव प्रकट हुन्छ अभिवादनबाट। त्यसो त कसैले भित्र विनम्रताको भाव नराखिकन पनि देखावटी रूपमा अभिवादन गरेको हुनसक्छ नि भन्ने जिज्ञासा र चिन्तन पनि तपाईँ हाम्रो मनमा हुनसक्छ। भित्र हृदयदेखि नै पवित्र भावले अभिवादन गरेको र देखावटी अभिवादन गरेकोमा प्रष्ट भिन्नता देखिन्छ। तपाईँ हामी सबैले यो वास्तविकतामा विनम्र भावको साथमा गरिएको अभिवादन नमस्कार हो या केवल नमस्कारका लागि मात्रै गरिएको नमस्कार हो, तपाईँ हामी छुट्याउन सक्छौँ। किनकि तपाईँ हामीले पनि यसरी नै हार्दिक रूपमा भगवान्का विग्रह अगाडि नमस्कार गरिएको अथवा कोही व्यक्तिप्रति अश्रद्धा हुँदाहुँदै पनि नमस्कार गर्नुपर्ने बाध्यता भएको कारणले गरिएको होला। यसैबाट तपाईँ हामीले आफूलाई कसरी केलाएका छौँ त्यही अनुरूप अरूमा पनि त्यो धारणा सजिलैसँग केलाउन सक्छौँ, बुझ्न सक्छौँ। कहिलेकाहीँ इच्छा नभएर पनि नमस्कार गरिनु, त्यस्तो सन्दर्भ तपाईँ हाम्रा जीवनमा धेरै जोडिएका हुन सक्छौँ। तर यस कुरालाई हामी सकारात्मक रूपमा लिउँ। व्यक्ति जस्तो सुकै होस्, तर हामीले आफूले दिनुपर्ने श्रद्धा पात्र विशेषलाई नहेरिकन यो त मेरो कर्तव्य हो, मेरो विनम्रता भावको सफलताको कडी हो भन्ने कुरालाई बुझेर पात्र जस्तो सुकै भए पनि श्रद्धापूर्वक नमस्कार गर्न हामीले कन्जुसै गर्नु हुँदैन। किनकि हामीले श्रद्धापूर्वक गरिएको अभिवादनबाट तपाईँ हामीमा धेरै ऊर्जा प्राप्ति हुन्छ, धेरै गुणहरूको विकास हुन्छ। मानवीय गुण हाम्रा हरेक किसिमका क्रियाकलापहरूसँग जोडिएका छन्। जब हृदयदेखि नै विनीत भाव आउँछ त्यतिखेर मात्रै हामी कसैप्रति नमस्कार गर्न तयार भएका हुन्छौँ, उत्सुक भएका हुन्छौँ। अरूप्रति गरिने नमस्कारमा केही कसर मसर भए पनि भगवान्का मन्दिरहरूमा, मूर्तिहरूमा, कुनै त्यस्तो श्री विग्रह आदिमा अभिवादन गर्दा पक्कै पनि हामी मन वचन कर्म अन्तःकरणदेखि नै समर्पित भएर गरेका हुन्छौँ। यसरी समर्पित भएर गरिएको अभिवादनले हामीभित्र रहेको तनावबाट हामीलाई मुक्त गर्दछ। यसको वैज्ञानिक कारण यो पनि हो, मनमा एकाएक सकारात्मक ऊर्जाहरूको परिचालन हुन्छ, जसले गर्दा हाम्रो मन मस्तिष्क अत्यन्तै सुदृढ तथा स्वच्छ बन्न पुग्छ। यसलाई हामी शरीर विज्ञानका आधारमा हेर्दा यसरी विचार गर्न सक्छौँ। मान्छेको धारणा अनुसार रोगहरूको वृद्धि हुन्छ। मानिसको धारणा राम्रो बन्यो भने रोगसँग लड्न सक्ने क्षमताको पनि राम्रोसँग विकास हुन्छ। यसरी नमस्कार गर्नु, देवताहरूको वन्दना गर्नु, यसले हामीलाई कैयौँ रोगसँग लड्न सक्ने ऊर्जा प्रदान गरेको हुन्छ। यो एउटा अनुभूत सत्य हो। यसलाई तथ्याङ्ककै रूपमा कतै उतार्ने काम नगरिएको भए तापनि एउटा सामान्य सर्वेक्षण तथा अनुसन्धानले यही कुरो पत्ता लगाएको छ। धेरैजसो अभिवादन गर्ने भक्त साधक र सर्वसाधारणमा देखिने विनीत भाव, मनको एकाग्रता, मनको शान्ति, सन्तुष्टि, दीर्घ जीवन, रोगव्याधिसँग लड्न सक्ने क्षमता, यी सबै कुराको परीक्षण गर्दा श्रद्धापूर्वक अभिवादन गर्ने व्यक्तिमा अझ शारीरिक र मानसिक अवस्था धेरै नै सुदृढ भएको पाइयो। यो एउटा सामान्य अध्ययन हो। आउनुहोस् अब यसका बाँकी सन्दर्भ जोड्नेछौँ। यतिखेर हामी पनि भगवत चिन्तन गर्दै, भगवत विग्रहमा अभिवादन गर्दै एउटा

सन्देश हुन्थ्यो। कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायक यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। हामी नमस्कार किन गर्ने भन्ने सन्दर्भको सुरुफेरमा रहेर चर्चा गरिरहेका थियौँ। सर्वप्रथम वन्दना कसलाई गर्नुपर्छ? देवता, माता पिता, गुरु अनि मान्यजन, यी सबैलाई आदर सत्कार गर्दा यसको फाइदा अरूलाई हुने होइन, स्वयं तपाईँ हामी जसले अरूलाई श्रद्धापूर्वक नमस्कार गरेका छौँ, अभिवादन गरेका छौँ, त्यस्ता व्यक्तिलाई प्राप्त हुने कुरो हो। त्यसकारण यो मेरा लागि हो, मेरो कल्याणका लागि हो भन्ने सोचेर हामीले जहाँ देव मन्दिर, मठ मन्दिर, शिवालय, विभिन्न विग्रह, भगवानका फोटो, मूर्ति या साकार निराकार दुवै रूपबाट जहाँ परमात्माको व्यापक अस्तित्व छ भन्ने मान्यता राखेर श्रद्धा गरिने ठाउँ, यी सबैमा हाम्रो शिर झुक्नु पर्दछ, वन्दना गर्नुपर्दछ, नमस्कार गर्नुपर्दछ। नमस्कारले हाम्रो मन मस्तिष्कमा भएको अभिमानलाई तुरन्तै समाप्त पारिदिन्छ र मन चङ्ग बनाउँछ। अब भनौँ, यहाँभन्दा ठुलो वैज्ञानिक उपलब्धि अरू केही हुन सक्ला र तसर्थ अभिवादनमा विशेष फाइदा रहेका कुराहरूलाई बुझौँ। अब अभिवादन गर्ने तरिकाहरू पनि विभिन्न छन्, त्यसतर्फ पनि ध्यान दिउँ। केवल शिर मात्रै यस्तो झड्कारेर नमस्कार भन्नु अथवा अभिवादन भन्नु, रोग भन्नु, प्रणाम भन्नु, यो त्यति उपयुक्त मानिँदैन। हुन त कति नगर्नुभन्दा यति मात्रै हुनु पनि धेरै ठुलो कुरो हो। अझ यसमा हामीले सुनमा सुगन्ध थप्नु छ भने शिर केही झुकाएर कमसेकम हाम्रो हात सके निधारसम्मै नमस्कार गरिएको जुम्ला हात निधारसम्म पुगोस्, होइन भने पनि छाती अर्थात् हृदयभन्दा तल नजाओस्, किनकि हृदयको भावलाई नमस्कारले व्यक्त गर्दछ। त्यसकारण यो हृदय प्रदेशभन्दा तल हात लगेर गरिएको नमस्कार शारीरिक रूपले पनि मिल्दैन र स्वाभाविक प्रक्रियाका रूपले पनि मिल्दैन। कसै कसैले छाती अर्थात् हृदयभन्दा पनि तल मात्रै हात राखेर यस्तो प्रक्रिया पुरा गर्नको लागि नमस्कार गरेको देखिन्छ, त्यो भनेको त्यति श्रद्धा छैन भन्ने कुरो व्यक्त गर्दछ। जब हृदयसम्म पुर्याइन्छ भने त्यसले विशेष श्रद्धापूर्वक नमस्कार गरिएको भावलाई सङ्केत गर्दछ। अझ हातलाई निधारसम्म नै पुर्याएर आँखी भौँका बिचमा हाम्रा नाडीसम्म र हत्केलाको संयोजन भएको जोइन्ट भएको ठाउँलाई भ्रुकुटीसम्म पुर्याएर र नमस्कार गरिएको हात कमसेकम पुरा निधार ढाक्ने गरी वन्दना गरिएको छ भने त्यो विशिष्ट श्रद्धायुक्त नमस्कार हुन्छ। त्यसभन्दा पनि माथि लगेर पनि नमस्कार गरिन्छ, शिरो भागभन्दा माथिसम्म पनि उठाइन्छ। यसरी व्यापक परमात्मालाई सर्वत्र हुनुहुन्छ र हामी भन्दा धेरै माथि हुनुहुन्छ भन्ने धारणालाई त्यसरी गरिएको नमस्कारले सङ्केत गर्दछ र पनि यस्तो किसिमको नमस्कार कम मात्रामा गरिन्छ। जे होस्, निष्कर्षमा हामीले यही बुझ्नु पर्दछ कि हामी भित्रको घमण्ड चुर गरेर अभिमानलाई दर्पलाई हटाएर मनमा आस्था, श्रद्धा, भक्ति, ज्ञान, विवेक प्राप्तिका लागि सादर नमस्कार गर्दछ मान्यजन, देवता, मूर्ति आदि विग्रहहरूमा, तीर्थहरूलाई, नदीहरूलाई, यी सबैलाई अभिवादन गर्नुले हाम्रो मन पवित्र बन्दछ। हस्त, यिनै निष्कर्षका साथ बिदा हुने तर्खरमा छौँ। यस अभिधिवार रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं कार्यक्रम उत्पादन सहयोगी अरुण घिमिरेलाई साधुवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाको चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। ओम शान्ति।

0: زي فان اكسل يقسم لفظ
1: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जीरा चामल म अरुमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौं माइती घर स्टिम जीरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटी पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-5934
9: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
10: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
9: यस्तो खुसीको बेला छ हुनेवाला सम्झि सम्झिनीको फोटो खिच्नु परेन
10: हो खिचौ केटाकेटी सबैको सामूहिक खिचौ न
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
10: यो दाइजोको कुरा चाहिँ नगरौँ तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् योभन्दा ठुलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
14: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
15: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यही गर हुन्न र
14: ल ल गएर तुरुन्त बुक गरिहाल है
15: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
12: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 98612-20437
16: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
17: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
16: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
17: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
16: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
17: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
18: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
19: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
20: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
21: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
22: सर्जरी सम्बन्धी सेवा,
21: हाड जोडी सम्बन्धी सेवा,
22: स्त्री तथा प्रसूति रोग सेवा,
21: बाल रोग सेवा,
22: न्यूरो सर्जरी सेवा,
21: न्यूरो साइकेट्रिक सेवा,
22: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
20: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन, फोन 0556 5514 र 5514।
23: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
24: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
25: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
24: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
26: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
27: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
28: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
29: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
28: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
29: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
28: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
30: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू:
31: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
30: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
31: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 9803-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
32: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
33: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
32: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
34: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 उपरासी, फोन 0785012226, वेबसाइट www.maulakalika.org.np।

0: प्राप्यको उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: सरकारको नियुक्तिमा स्वस्थ प्रतिस्पर्धा आवरण मात्र, देशभरि ग्यासको कृत्रिम अभाव, 500 भन्दा बढी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत, साग गुमाउँदै गुप्तचर संयन्त्र, कप्तानगंज घटनाका घाइते थप एकजनाको मृत्यु, भारतमा मोदीलाई चुनौती बन्दै युवा आक्रोश लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको संरक्षणसँगै हराभरा भयो वन शीर्षकको शुभ समाचार।
2: केही वर्ष अघिसम्म उजाड देखिएका दोलखाका वन अहिले संरक्षण र व्यवस्थापनका कारण हराभरा बनेका छन्। डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत आशिष पौडेलका अनुसार सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहको सक्रिय संरक्षण, ग्यास चुलोको प्रयोगमा वृद्धि र जनचेतना बढेसँगै वन क्षेत्र पुनः हरियो बन्दै गएको हो। सैलुङ गाउँपालिका 8 का मोहन सिंह तामाङका अनुसार अहिले गाउँमा दाउरा संकलन गर्नेको संख्या घटेको छ। घाँस दाउरा र स्याउला संकलन कम भएपछि वनमा प्राकृतिक रूपमा बिरूवा हुर्कने वातावरण बनेको र वन घनत्व बढेको छ। डिभिजन वन कार्यालय अन्तर्गत हालसम्म 386 सामुदायिक, 164 कबुलियती, 26 निजी र 2 धार्मिक गरी 578 वन उपभोक्ता समूह गठन भई सञ्चालनमा रहेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: विभिन्न एफएम संसारभर, नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नियुक्तिमा प्रतिस्पर्धा नाम मात्र, शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले विभिन्न निकायमा सार्वजनिक पदाधिकारी धमाधम नियुक्ति गरिरहेको छ। कतिपय नियुक्ति विवादास्पद बनेका छन्। प्रतिस्पर्धामै नियुक्ति गरेको भनिए पनि यो नाम मात्रको भन्दै आलोचना समेत भइरहेको छ। सरकारले गत वैशाख 19 गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गरी एकैपटक 1534 पदाधिकारी हटाएको थियो। ब्यालेन्स र शाह प्रधानमन्त्रीमा नियुक्त भएको 36 दिनपछि जारी अध्यादेश मार्फत 110 ऐन संशोधन गरी उक्त संख्यामा सार्वजनिक पदाधिकारी एकैपटक पदमुक्त गरिएका थिए। तर अयोग्य भनेर हटाइएका मध्ये केहीलाई जुन जुन निकायबाट पदमुक्त गरिएको थियो सोही निकायमा नियुक्ति गरिएको छ। नयाँ नियुक्ति पाएकाहरू पनि कतिपय विवादमुक्त भने हुन सकेका छैनन्। विगतमा विवादित व्यक्तिहरूले पनि यसपटक नियुक्ति पाएका छन्। 40% पदाधिकारी नियुक्ति भइसकेका छन्। अहिले मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार एकैपटक हटाइएका 1534 पदाधिकारी मध्ये हालसम्म 40% हारारीमा नियुक्ति भइसकेका छन्। सम्बन्धित मन्त्रालयहरूले नियुक्ति गरिरहेका छन्। यसको जानकारी मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा दिने गरिएको छ। उहाँले भन्नुभयो, आवश्यकता अनुसार प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने गरिएको उहाँको दावी छ।
2: पाँच सय भन्दा बढी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सरकारले गत जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका सदस्यको पैसा फिर्ता दिन शुरू गरे पनि थप 500 भन्दा बढी सहकारीका बचत कर्ताको पैसा फिर्ता अझै अन्यलमा छ। समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको मात्र पैसा फिर्ता गर्ने सरकारको नीति छ, तर अहिले 500 भन्दा बढी सहकारीमा बचतकर्ताको पैसा डुबेको छ। ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छैन र सरकारको प्राथमिकतामा पनि छैनन्। संस्थाका संचालक र उच्च व्यवस्थापक फरार छन्। बचतकर्ता भने पैसा फिर्ता माग्दै सड़कमा उत्रिएका छन्। ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिने बारे सरकारसँग कुनै योजना छैन। अहिलेसम्म संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरेका छन्। तर मुलुकभर 500 भन्दा बढी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदिएको पीड़ितको दावी छ। आफूहरूसँग 619 सहकारीका पीड़ित आबद्ध रहेको र तीमध्ये 500 भन्दा बढी सहकारी संकटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका केन्द्रीय अध्यक्ष कुशलव केसीले बताए। समस्याग्रस्त घोषणा नभएका तर समस्यामा रहेका 500 भन्दा बढी सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन सकेका छैनन्। ती संस्थाका संचालक फरार छन्। सरकारले भने समस्याग्रस्त सहकारीको मात्र पैसा फिर्ता गर्ने भनेको छ। उनले भने समस्यामा रहेका तर घोषणा नभएका सहकारी बारे सरकार मौन छ। तिनमा रहेको पैसा फिर्ता बारे पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ। सरकारले न्यायोचित ढंगले बचत फिर्ता नगरेको सहकारी पीड़ितको गुनासो छ। अहिले समितिले 10,000 रूपियाँसम्म बचत भएका साना बचतकर्तालाई मात्र प्राथमिकतामा राखेर रकम फिर्ता गरिदिएको दावी गरे पनि वितरण प्रक्रियामा प्राय सहकारी पीड़ित असन्तुष्ट रहेको अध्यक्ष केसी बताउँछन्। 500 भन्दा बढी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: गत सातादेखि पाउन कठिन भएको एलपी ग्यासको अभाव अहिले झन चुलिएको छ। सरकारले वितरण कार्यलाई सहज बनाउन अनेक प्रयास गरे पनि अझै उपभोग

0: पाल्न समेत बाध्य भएका छन्। यस्तो अभावमा नेपाल आयल निगमले अनावश्यक संचिति र आपूर्ति व्यवस्थापन समस्याका कारण अभाव देखिएको बताउँदै उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ। सम्बन्धित उपभोक्ता अधिकार कर्मी तथा दिनभरि लाइनमा बस्न बाध्य उपभोक्ताहरूका अनुसार अहिले संघीय राजधानी काठमाडौँ सहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने ग्यासको अभाव चुलिएको छ। उनीहरूका अनुसार माग बमोजिम आपूर्ति हुन नसक्दा उपभोक्ताले खाली सिलिण्डर र पैसा बुझाए पनि न्यूनतम एक सातादेखि दस दिनसम्म लामो कुर्नु परेको छ। ग्यास अभावले शहरी क्षेत्रका होटल व्यवसाय र डेरामा बस्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन्। देशभरि ग्यासको कृत्रिम अभाव उपभोक्ता दिनभर लाइनमा डिपोमा नाम लेखाएर पैसा बुझाउनेले पनि दस दिनसम्म पाएनन् शीर्षकमा नागरिक दैनिकले यो खबर छ।
1: कान्तिपुर दैनिक साख गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा खबर लेख्छ। सुनसरीमा दुई समुदाय बीच भएको विवाद अरू जिल्लातिर फैलिँदा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी प्रमुख आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरी बल प्रमुख नारायण दत्त पौडेललाई बोलाएर ब्रिफिङ लिए। 13 साउनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग बेग्ला बेग्लै कुराकानी गर्दा उनले आफू मातहत रहेको मुलुकको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग राअबीका प्रमुख टेकेन्द्र कार्कीलाई भने बोलाएनन्। दुई सुरक्षा प्रमुख सामु प्रधानमन्त्री शाहका जिज्ञासा थिए, सुनसरीमा कसरी परिस्थिति नियन्त्रण बाहिर पुग्यो, गोली चलाउने अवस्था कसरी बन्यो, हवाई फायर गर्दा कसरी नागरिकको ज्यान गयो। उनीहरूको ब्रिफिङ अनुसार 10 साउन राति करिब 10:13 बजे दुई समूहबीच विवाद हुँदा सुरुमा कप्तानगंजको प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश कुमार श्रेष्ठ कमाण्डको टोली खटिएको थियो। विवाद बढ्न थालेपछि श्रेष्ठले थप मद्दतका लागि इलाका प्रहरी कार्यालय देवानगंजमा खबर गरे। त्यहाँबाट प्रहरी निरीक्षक राकेश राई सहित 8 प्रहरी कप्तानगंज पुगे, तर उनीहरू स्वयं चिरपट ढुङ्गा र बाँसका लाठी बोकेको समूहबाट कुटपिटमा परेर फर्किनु पर्यो। आफूमाथि नै आक्रमण हुन थालेपछि राईले साथमा भएको पिस्तोलबाट 3 राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि खटिएको सशस्त्र प्रहरीको टोलीले परिस्थितिलाई नियन्त्रणमा लिन 10:45 बजे कम्तीमा 20 राउन्ड हवाई फायर गरेको विवरण आईजीपी द्वयले प्रस्तुत गरे। राबीका एक पूर्व प्रमुख अनुसन्धान अधिकृतका अनुसार नेपाल प्रहरी र सशस्त्र दुवैबाट गोली चलेको अवस्थामा राअबी प्रमुखसँग समेत प्रधानमन्त्रीले भेटेको भए दुवै निकायभन्दा फरक सूचना पनि आउन सक्थ्यो। सिराहामा कसले गोली चलाएको हो भन्ने नै अहिलेसम्म पुष्टि भएको छैन। दुवै निकायले आफ्नो जवानले गोली चलाएको स्वीकारेका छैनन्। उनले भने त्यस्तोमा राबीबाट प्रधानमन्त्रीलाई काम लाग्ने सूचना आउन सक्थ्यो। कार्य प्रकृति अनुसार राबीले देशको राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने विषयमा सूचना संकलन गरेर घटना हुनु अगावै सरकारलाई जानकारी दिनुपर्ने हो, तर सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिल्यै सचेत गराउनुपर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आकलन गर्न सक्यो न संकटपछि राजनीतिक नेतृत्वको विश्वास नै कायम राख्न। 2046 को परिवर्तन पछि राबीलाई आन्तरिक गुप्तचरीको काममा मात्र सीमित गरियो। पछि तत्कालीन गृहमन्त्रीहरू गोविन्दराज जोशी, खुम्बहादुर खड्का, वामदेव गौतम लगायतले आफ्ना मान्छेलाई नियुक्ति दिलाउने अड्डा बनाएको अधिकृतहरूको गुनासो छ। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, साख गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा।
0: कप्तानगंज घटनाका घाइते रविन्द्र मेहताको मृत्यु शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। एक साता अघि सुनसरीको देवानगंज 3 कप्तानगंजमा झडपका क्रममा गोली लागेर घाइते भएका 22 वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। देवानगंज 3 का रविन्द्रलाई विराटनगरमा उपचार सम्भव नभएपछि बिहिबार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको थियो। रविन्द्रसँगै कप्तानगंज घटनाका कारण ज्यान गुमाउनेको संख्या 4 पुगेको छ, जसमा 1 सिराहाका छन्। मृतक रविन्द्र मेहताका आफन्त र गृहमन्त्री सुधन गुरूङबीच मंगलबार राति भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा राति भएको वार्तामा कप्तानगंज घटनाका दोषीलाई कार्यवाही गरेपछि मात्र शब बुझ्ने अडान मृतक रविन्द्रका आफन्तले राखेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो। सुनसरीको देवानगंज स्थित कप्तानगंज घटनाका घाइते रविन्द्रको उपचारका क्रममा त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो। रविन्द्रका काका लीलानन्द मेहताले घटनामा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने मुख्यमा गृहमन्त्री गुरूङ नेतृत्वको टोलीसँग आफूले राखेको बताउनु भएको छ।

0: सुनसरीको कप्तानगञ्जको धार्मिक द्वन्द्व हिंसात्मक भई मधेशभर फैलिन थालेपछि काठमाडौँमा प्रधानमन्त्री बालेन्द्र शाहभन्दा धेरै रासोपा सभापति रवि लामिछानेले सक्रियता बढाए। उनले सर्वदलीय बैठक बोलाए, मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग संवाद गरे, आफ्नै दलका मधेसबाट निर्वाचित सांसदहरूसँग छलफल गरे अनि जिल्लामा फर्किएर शान्ति र सद्भावका लागि पहल गर्न निर्देशन दिए। त्यतिन्जेलसम्म प्रधानमन्त्री शाहमाथि संवेदनशील घड़ीमा पनि राष्ट्रलाई सम्बोधनसम्म नगरेको आरोप लागेको थियो। 10 साउनको मध्यरात कप्तानगञ्जबाट शुरू भएको साम्प्रदायिक द्वन्द्व मधेस प्रदेशतर्फ फैलिँदै थियो। दुई साताको स्थगनपछि 14 साउनमा संसदको बैठक बस्दै थियो। त्यसको अघिल्लो दिन प्रधानमन्त्री शाहलाई भेटेरै सभामुख डीपी अर्यालले संसदलाई सम्बोधन गर्न सुझाव दिएका थिए। उनले सम्बोधन त गरेनन् नै सुनसरी घटना हुँदै मधेसमा फैलिँदै गएको धार्मिक तनावबारे सरकारले संसदलाई जानकारीसम्म गराएनन्।
1: विकास कार्य योजना तयार गरिने शीर्षकमा गोर्खापत्र दैनिकले खबर लेखेको छ। सुदूरपश्चिम प्रदेशका बहुप्रत्याशित विकास आयोजना कृषि शिक्षा सड़क पूर्वाधार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित योजनालाई तीव्रता दिने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदबीच मंगलबार सिंहदरबारमा उच्च स्तरीय छलफल भएको छ। छलफलमा महाकाली करिडोर सेती लोकमार्ग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय धनगढ़ी खुटिया दीपायल फास्ट ट्र्याक ग्रामीण विद्युतीकरण नदी नियन्त्रण तथा किसानका समस्यालाई प्राथमिकताका साथ अघि बढाउने सांसदले सरकारको ध्यान आकर्षण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रदेशको समग्र विकाससँग प्रत्यक्ष जोडिएका आयोजना समयमै सम्पन्न गर्न संघीय सरकारको सक्रिय पहल आवश्यक रहेकोमा सांसदहरूको जोड रहेको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले समग्र सुदूरपश्चिमले भोगिरहेको समस्या तत्काल समाधान गर्न अल्पकालीन र दीर्घकालीन कार्य योजना तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: एक साता अघि सुनसरीको देवानगंज तीन कप्तानगंजमा झडपमा गोली लागेर घाइते भएका 22 वर्षका रविन्द्र मेहताको मोदीलाई चुनौती बन्दै युवा आक्रोश शीर्षकमा नागरिक दैनिकमा खबर छ। भारतमा विभिन्न प्रवेश परीक्षाका प्रश्नपत्र एकपटक चुहावट भएको विरोधमा जेएनजी पुस्ताका युवा सड़कमा उत्रिएपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधान केही दिन अघि पदबाट राजीनामा दिन बाध्य भए। प्रधानको राजीनामाले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई तत्कालीन संकटबाट केही राहत दिए पनि युवामा बढ़दो असन्तुष्टि र बेरोजगारी समस्या सम्बोधन तथा शिक्षा प्रणालीमा सुधार ठूलो चुनौती देखिएको छ। प्रश्नपत्र चुहावटका घटनामा संलग्नमाथि छिटो कार्यवाही गर्न मोदी सरकारले फास्ट ट्र्याक अदालत गठनको घोषणा गरेको छ। साथै सरकारले परीक्षा प्रणालीमा सुधार गर्न प्रविधिविद नन्दन निलेकणीलाई नेतृत्व दिएको छ। तर विज्ञका अनुसार युवाको असन्तुष्टि सम्बोधन गर्न यति मात्र पर्याप्त छैन। युवाको गुनासो छ, अहिलेको प्रणालीले उनीहरूलाई पर्याप्त रोजगारी अवसर दिन सकेको छैन र रोजगारी पाउने किसिमको शिक्षा पनि छैन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। नेपालको विरोधको व्यवस्था गर्दै भारत र चीनले नेपाली भूमि लिपुलेख पास भएर द्विपक्षीय व्यापार शुरू गरेका छन्। लिपुलेख पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट 56 किलोमिटर भित्र पर्छ। भारत र चीनले शनिबारबाट लिपुलेख पास हुँदै द्विपक्षीय व्यापार शुरू गरेका हुन्।
2: नयाँ सरकार गठनका लागि गठबन्धन गरेका नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह विरूद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएका छन्। नैतिक रूपमा संकट र राजनीतिक रूपमा अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाह संवैधानिक व्यवस्था बमोजिम अबको